सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: सरकारको नेतृत्वमा पालो फेर्न काङ्ग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। काङ्ग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट एक नेताले बताउनुभयो। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा काङ्ग्रेस र कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। काङ्ग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी 6 प्रदेशमा नेतृत्व अदलबदल गर्ने दुई दलबीच समझदारी बनिसकेको नेताहरूको भनाइ छ। आजको कान्तिपुरमा यो खबर छ।
1: कायाकैरनमा सूचना प्रविधिको प्रयोग र आम्दानीको अवसरबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दक्षिण एसियामै उच्च करको बोझ नेपालमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै संस्कृति पार्टी प्रदेश सरकारमा पालो फेर्न काङ्ग्रेस र एमालेको कसरत लगायतका खबर प्रस्तुत गर्यौँ।
2: अब बाँकी खबर। चालु आर्थिक वर्ष 2082-83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रादेशिक कुल गृहस्थ उत्पादन जिडिपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेशमध्ये मधेसको सबैभन्दा कम देखिएको छ। गएको आर्थिक वर्ष 80-81 मधेसको आर्थिक वृद्धि दर 4.43% थियो। चालु आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 अर्ब पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा नेपालको कुल जिडिपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। मधेस प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालु आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालु आर्थिक वर्षमा बागमती

0: ती प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वृद्धि दर 5.40% हुने अनुमान गरिएको छ। यस्तै भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मङ्गलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले मे 1 नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
1: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
2: सूचना प्रविधि अर्थात् आइटीको विकाससँगै हाम्रो आनी बानीमा समेत प्रभाव पर्न थालेको छ। अहिले हरेक संस्थामा प्रविधि नभई काम हुँदैन। सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढाएको छ। नेपालमै बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेर लाखौँ आम्दानी गर्न सकिन्छ। यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्। साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात् आइटी क्षेत्र, यसमा अवसर र कमाईबारे साथी विकास चापागाईले सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरे कुरा गर्नु भएको छ।
3: पढाइमादेखि अब औषधिका फ्याक्ट्रीमा, मेडिकल इन्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यत्तिकै प्रयोग भइरहेछ सूचना प्रविधि, त्यो हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ। अहिले
4: पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
3: अहिले पहिलाको जस्तो 4 डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ एउटा यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा, तपाईँले अब डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर काम गर्दै र पढ्दै त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
4: सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा कतिदेखि लिएर कतिसम्मको कमाइ गर्न सकिने भन्ने छन्?
3: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमतामा भर पर्छ। सूचना प्रविधि क्षेत्रमा 4 तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनु भयो, अब त्यो 4 दिँदाखेरि तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40,000-50,000 प्रति महिनाको हाराहारी बढ्छ। तपाईँ 1.5-2 भित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 हाराहारी छ। त्यो हिसाबले 1.5-2 तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 सूचना प्रविधि अथवा आइटीभन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आइटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। न्यूनतम पनि फेरि तपाईँको 2 काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40,000-50,000 कम चाहिँ खासै बजारमा देखिँदैन न्यूनतम पनि।
4: दक्ष जनशक्ति चाहिँ कस्तो छ नेपालमा?
3: नेपालमा वार्षिक रूपमा करिब करिब आइटी आइसिटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15,000 निस्किन्छन्। 20-30% कहाँ जान्छन्? विदेश जान्छन्। 10,000 लिनु भने 3,000 विदेश जान्छन्, 7,000 बाँकी रहेछ। अनि त्यो 7,000 मध्ये अहिलेको एउटा विडम्बना भन्छु भिन्न कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्किएको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने सङ्ख्या एकदम सानो छ, जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, कहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने र आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40% बाँकी जनशक्तिको 60% तिनीहरूलाई चाहिँ 6 हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ इन्डस्ट्री रेडी हुन्छ।
0: सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँगको विस्तृत कुराकानी अहिले 8 प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, उच्च क्षमताको विद्युत प्रसारण तार, हाइटेन्सन लाइन मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झागिएको छ। हाइटेन्सन मुनिका जग्गा धनीले नेपाल विद्युत प्राधिकरणबाट मुआब्जा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति चलिरहेकै छ। विद्युत प्रसारण लाइनको मार्गाधिकार क्षेत्र राइट अफ वेमा घर, टहरा वा अन्य भवन बनाउन र अग्ला रुख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित सहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम भने रोकिएको छैन। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाएका घर टहराले जोखिम बढाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लागेर लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गा समेत किनबेच हुँदै यो जग्गामा घर समेत निर्माण हुने गरेका छन्। नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणको विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआवजा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले पनि घर लगायतका संरचना निर्माण गरेको पाइएको बताउनुभयो। उहाँका अनुसार टावर र प्रसारण लाइन मुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आम नागरिकलाई सचेत गराउनका साथै सम्बन्धित पालिका वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको छ। यो खबर गोरखापत्र दैनिकमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5253
1: एक वर्षदेखि 5 वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
6: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। एक हप्तामा 250 भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक हप्तामा उल्लेखनीय संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुलिएता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पुरा गरेर आधार शिविर फर्किएका छन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील शेर्पाका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। हिजो मात्रै झण्डै 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ्न सक्ने उहाँले जानकारी दिनुभयो। आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाइ छ। सगरमाथामा आरोहीको लाम आजको गोरखापत्रमा खबर छ।
2: अब विदेशको खबर। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङ बीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्ने धारणा फेरि दोहोऱ्याएका छन्। रुसी पक्षले दुई देश बीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झन्डै 40 अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रुस र चीन बीचको व्यापार गएको झन्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालु वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रुसी रुबल र चिनिया युआनमा गर्न थालेको पनि बताएका छन्। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
0: अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई 4 हराएको छ। इडेन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 गुमाएर लक्ष्य पुरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अङ्कका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ। धनगढी, दिपाल र नेपालगञ्जको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ।
0: सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिलसिन्हाले डिजिटल ट्रान्सफर्मेसनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको समेत बताउनुभयो।
2: अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानुन संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिस विरुद्ध दायर रिट, दरपीठ विरुद्ध निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारे निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको खबर कान्तिपुरले लेखेको छ।
0: स्वास्थ्य बिमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बिमाको दावी भुक्तानी गर्दा अनावश्यक शङ्का उपशङ्का गरेको र बिमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरू असन्तुष्ट देखिएका छन्।
2: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन विधेयकको मसौदा तयार गरेको छ। ऐनमा रहेका जन्मदर्ता, बाल न्याय प्रणाली, बाल सुधार गृह, सजाय निर्धारण तथा अदालतको अधिकार क्षेत्र सम्बन्धी व्यवस्था संशोधन गर्न विधेयकको मसौदा तयार गरिएको हो।
0: काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6,743 वडा कार्य समितिलाई परिपत्र गर्दै काङ्ग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको हो।
2: विदेश जाने सपना बोकेर गाउँबाट ऋण खोजेर काठमाडौँ आउने नेपालीले आफ्नै देशभित्र पनि अनेकौँ समस्या भोग्नुपर्ने स्थिति छ। वैदेशिक रोजगारीमा जान चाहनेसँग स्वास्थ्य परीक्षणका नाममा आवश्यकताभन्दा बढी रकम असुली धन्दा मौलाएको छ। सरकारी संयन्त्रभित्रै यस्तो समस्या रहेकोमा छानबिन गर्न गठित प्रतिवेदन नै गायब भएको खबर नागरिक दैनिकले लेखेको छ।
0: तेक्वान्दो खेलाडी द्वय प्रेम लिम्बू र आयसा साकेले 9 एसियाली पुमसे तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन्। प्रतियोगितामा प्रेम र आयसाले 40 मुनि मिक्स पुम्सेमा रजत जितेका हुन्।
2: पूर्व सहमति अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। काङ्ग्रेस एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सरकार परिवर्तनबारे गण्डकीमा तैचुप मैचुपको अवस्था रहेको खबर नागरिक दैनिकले लेखेको छ।
0: कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अपनाउन थालेका छन्। वर्षायाममा बाढीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढेपछि किसानले चैते धान लगाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका खबर अन्नपूर्ण पोस्टमा छ।
2: आगामी आर्थिक वर्षको बजेट सिंहदरबारको पुरानै पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नुभएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिनुभयो।
2: काया कैरनमा अब पालो उखानको,
0: सय हात फटकने सुकेको खुलामा अड्कने।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा, आम्दानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
2: धानको उत्पादन घट्दा मध्य प्रदेशको अर्थतन्त्र शिथिल, नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
0: सूचना प्रविधिको प्रयोगसँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै, तालिमसँगै अध्ययन गरेर काम गरे राम्रो आम्दानी हुने।
2: रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश, अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड, रुस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
0: र आइपिएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। संसद बैठकमा पर्चा देखाएर विरोध गरिरहेका हर्क साम्पाङ र उहाँको श्रम संस्कृति पार्टीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ संसद बैठकको दृश्य छ। बैठक सुरु हुने बित्तिकै हर्क साम्पाङ जस्तै देखिने मान्छे हातमा पर्चा देखाउँदै अगाडि उभिएका छन् अनि सभामुख जस्तै देखिने मान्छे भन्दैछन्, यहाँ मोर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
3: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: चर्चित
3: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क रु 200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजे देखि 11 बजे सम्म, दिउँसो 12 बजे देखि 3 बजे सम्म र अपराह्न 4 बजे देखि साँझ 7 बजे सम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98-74-62-042।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: नमस्कार तथा सुपप्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 7 गते, तदनुसार सन् 2026 मे 21 तारिक बिहिबार।
8: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
7: लुम्बिनी प्रदेशको अर्थतन्त्र 9 खर्ब 36 अर्ब पुग्ने अनुमान। प्रदेशको प्रादेशिक कुल ग्रास्त उत्पादनमा वृद्धि। भूमि अधिकार सुनिश्चित गर्न प्रदेश सरकारसँग माग।
8: उत्पादनमा आत्मनिर्भर नभएसम्म नेपालीले समस्या झेलिरहनु पर्नेमा जोड। पश्चिम दाङमा सालका काठ लिलाम बिक्रीमा स्वेटिङको आशंका। टेन्डर खोल्ने दिन सामुदायिक वनका पदाधिकारी सम्पर्क विहीन।
9: समितिको भवन जहाँ घर गति राखे हो त्यहाँ हो, कोही पनि कर्मचारी नै दर्ता गर्न मैले पाएन अनि त्यसपछि म फर्केँ।
10: टेन्डर हाम्रो भविष्यमा हुनुपर्ने, अब मिलेमा त नगरेर काम गरेर यसरी चल्छ। यो अहिलेको समयमा पनि यस्तो गर्न मिलेन नि त।
7: र रुकुममा यात्रुवाहक जीपका चालकमाथि कुटपिट गरी नगद र मोबाइल लुटपाट। प्युठानका साथ पालिका पूर्ण खोप सुनिश्चित घोषणा। कर्णाली प्रदेशमा यस वर्ष एसीको नतिजामा सुधार।
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
12: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
13: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद्ध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
8: राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको कुल ग्राहस्थ उत्पादन 9 खर्ब 36 अर्ब रूपियाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मूल्यमा आधारित उक्त अनुमान अनुसार लुम्बिनी प्रदेशले राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा 14.2% योगदान पुर्याउने जनाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत तथ्याङ्क समन्वय कार्यालय दाङद्वारा जारी गरिएको आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको कुल गृहस्थ उत्पादन अनुमान सम्बन्धी विवरण अनुसार आर्थिक वर्ष 2081-82 लुम्बिनी प्रदेशको कुल गृहस्थ उत्पादन 8,84 अर्ब रूपियाँ रहेको संशोधित अनुमान गरिएको छ। प्रदेश योजना आयोगको कार्यालय राप्ती उपत्यका देउखुरीमा हिजो भएको कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको थियो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर 2.87% रहने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यो वृद्धि दर 4.27% रहेको थियो। राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% रहने अनुमान गरिएकोमा लुम्बिनी प्रदेशको वृद्धि दर राष्ट्रिय औसत भन्दा कम देखिएको छ। प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढ़ी रहेको छ। आर्थिक वर्ष 2082-83 कृषि वन तथा मत्स्य क्षेत्रको योगदान 29.8% रहने अनुमान गरिएको छ। त्यसपछि थोक तथा खुद्रा व्यापारको योगदान 10% तथा शिक्षाको योगदान 9.2% रहने उल्लेख गरिएको छ। उद्योग क्षेत्रको योगदान 6.5% रहनेछ। प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा सबैभन्दा ठूलो रहेको छ। आर्थिक वर्ष 2082-83 सेवा क्षेत्रको योगदान 54.9%, प्रारम्भिक क्षेत्रको 30.2% तथा द्वितीय क्षेत्रको 14.9% रहने प्रारम्भिक अनुमान गरिएको छ। प्रदेशमा विद्युत तथा ग्यास क्षेत्रको वृद्धि दर सबैभन्दा बढ़ी रहने देखिएको छ।
7: दाङको घोराही माडीचौर 132 केभी प्रसारण लाइन आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। रोल्पा लगायतका पहाड़ी जिल्लाहरूमा विद्युत विस्तारसँगै उक्त क्षेत्रमा उत्पादन हुन थालेको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण शुरू भएको प्रसारण लाइनको करिब 80% काम पूरा भएको हो। घोराही माडीचौर 132 केभी प्रसारण लाइन अन्तर्गत दाङको घोराही उपमहानगरपालिका 3 झिङनीदेखि रोल्पाको सुनिल स्मृति गाउँपालिका 2 स्थित खुगरीसम्मको करिब 38 किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत सब स्टेशनसँगै विद्युत टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइन अन्तर्गत गाड्नुपर्ने 121 वटा विद्युत टावर मध्ये 101 वटा टावर निर्माण गरी तार तान्ने काम भइरहेको घोराई माधीचौर 132 केभी प्रसारण लाइन आयोजना प्रमुख बम बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाँकी टावर निर्माण पनि छिट्टै अघि बढ़ने उल्लेख छ। जंगल क्षेत्रमा विद्युतका टावर निर्माणका लागि रूख काट्नुपर्ने भएका कारण केही ढिलाइ भएको हो। नेपाल सरकारको 40% र एसियाली विकास बैंकको 60% गरी करिब 1,50,00,000,000 रूपियाँको लगानीमा निर्माण भइरहेको प्रसारण लाइन अन्तर्गत रोल्पाको सुन स्मृति गाउँपालिका 2 स्थित खुगरीमा सब स्टेशन निर्माण भइरहेको छ। सब स्टेशन निर्माणसँगै स्टाफ क्वार्टर गार्ड हाउस कन्ट्रोल बिल्डिङ लगायतका भौतिक पूर्वाधार निर्माण भइरहेको बताइएको छ। आर्थिक वर्ष 2083-84 काम सम्पन्न गर्ने गरी घोराही माधीचौर 132 केभी प्रसारण लाइनको काम आर्थिक वर्ष 2078-79 शुरू भएको थियो। आयोजना निर्माण सम्पन्न भएपछि रोल्पा रूकुम लगायतका ग्रामीण ठाउँमा विद्युत विस्तारसँगै रोल्पा रूकुममा उत्पादन हुन थालेको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्यसहित निर्माण धमाधम भइरहेको बताइएको छ।
8: रुकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 1 मा एक यात्रुवाहक जीपमा लुटपाट भएको छ। मंगलबार बेलुका 8 बिस्कुट नगरपालिका 9 को राजी बजारबाट खेततर्फ जाँदै गरेको यात्रुवाहक जीपमा ओडा नम्बर 1 रोका जा स्थित भित्री सड़कमा लुटपाट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार मंगलबार बेलुका 7:30 बजे सोईवडाको फिलिङ्गे निवासी 25 वर्षीय मुकेश विकले चलाएको 12/6/2957 नम्बरको डबल क्याप बोलेरो जीपमाथि आक्रमण भएको हो। प्रहरी निरीक्षक पुनका अनुसार जंगलको बीचमा पुगेका बेला केही युवाहरूले बाटोमा ढुङ्गा राखेर बाटो छेकेका थिए। गाड़ी चालक विकले ढुङ्गा पछ्याउने क्रममा 81 चालकलाई नामथार नखुलेका 4-5 जना समूहले कुटपिट गरेका थिए। कुटपिटबाट चालकको शरीरको भित्री भागमा चोट लागेको छ भने गाड़ीमा सवार सोही नगरपालिका 1 निवासी 39 वर्षीय पुने बुढालाई पनि चोट लागेको छ। चालकलाई कुटपिट भइरहेका बेला छुटाउने क्रममा बुढालाई पनि आक्रमणकारीले कुटपिट गरेका हुन्। चालकले अन्य व्यक्तिले पुर्याइदिनु भनेर दिएको रकम झोलामा हालेर लिएको 11,40,000 रूपियाँ समेत आक्रमणकारीले लुटेका छन्। जीपमा चालक सहित दुईजना पुरुष र अन्य महिला रहेको प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
7: प्युठानमा राष्ट्रिय खोप महिना अन्तर्गत वैशाखमा प्रत्येक घरधुरीमा पुगेर तथ्याङ्क संकलन गरी खोप लगाउन छुटेकालाई खोप पूर्ण मात्रा लगाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ। यसरी जिल्लाभरका स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि काम गरिरहेका छन्। चालू आर्थिक वर्ष 2082-83 मलरानी गाउँपालिकाभित्रका 159 बालबालिकाले पूर्ण मात्राको खोप लगाएको जनस्वास्थ्य अधिकृत सन्तना गौतमले जानकारी दिनुभएको छ। पालिकाभित्र रहेका 5 वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरी बुधबार गाउँपालिकालाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जीसीले जिल्लाका 9 पालिका मध्ये 7 पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको बताउनु भएको छ।
8: राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल लुम्बिनी प्रदेश समितिले भूमिहीन अव्यवस्थित बसोबासी मही कृषि श्रमिक मुक्त हलिया कमैया कमलरी तथा साना किसानका भूमि अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ। मञ्चकी अध्यक्ष प्रेमा शाही नेतृत्वको टोलीले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई ज्ञापन पत्र बुझाउँदै आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेटमा भूमि अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो। ज्ञापन पत्रमा प्रदेश स्तरमा भूमि कानून तर्जुमा गरी लागू गर्न प्रदेश भूपयोग मन्त्री परिषद गठन गर्न भूपयोग योजना निर्माण गरी कार्यान्वयन गर्न तथा भूमिहीन पूर्व बन्धुवा मजदूर कृषि श्रमिक र साना किसानलाई प्राथमिकतामा राखी करारमा जग्गा उपलब्ध गराउन माग गरिएको छ। त्यसै गरी गुठी जग्गाको लगत तयार गरी मोही किसानको हक सुनिश्चित गर्न भूमि अधिकारबाट वञ्चित समुदायको क्षमता अभिवृद्धिका लागि तालिम तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै मन्त्री पन्थीले भूमि सम्बन्धी समस्या समाधानका लागि प्रदेश सरकारले भूमि विधेयक निर्माण काम अन्तिम चरणमा पुर्याएको बताउनुभयो। उहाँले विधेयकका लागि अर्थ मन्त्रालयको सहमति प्राप्त भइसकेको जानकारी दिँदै भूमि अधिकार र व्यवस्थापनलाई कानूनी रूपमा व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभएको छ।
7: पश्चिम दाङको बबई गाउँपालिका 5 स्थित अग्रणी बबई सामुदायिक वन उपभोक्ता समूहले काठ लिलाम बिक्रीका लागि आह्वान गरेको 21 दिने सार्वजनिक सूचनाको अन्तिम दिन नै वन समूहका पदाधिकारी र सम्बन्धित कर्मचारी सम्पर्कविहीन भएपछि लिलाम प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। समूहले 2713.51 क्युफिट साल सहितका काठ लिलाम बिक्रीका लागि सार्वजनिक सूचना जारी गर्दै जेठ 6 दिउँसो 12 बजेसम्म टेन्डर फारम वन समूहको कार्यालयमा दाखिला गर्न र सोही दिन दिउँसो 2 बजे सबैको रोहबरमा टेन्डर खोलिने उल्लेख गरिएको थियो। तर अन्तिम दिन टेन्डर फारम दर्ता गर्न पुगेका व्यवसायीहरूले वन समूहको कार्यालयमा कुनै पनि जिम्मेवार पदाधिकारी र कर्मचारी नभेटिएको बताएका छन्। काठ घाट गद्दी गरिएको स्थानमा समेत कोही पनि उपस्थित नभएपछि व्यवसायीहरूले शंका व्यक्त गरेका हुन्। टेन्डर दर्ता गर्न पुगेका क्यापिटल स मिलका संचालक सञ्जय थापाले वन समूहका अध्यक्षलाई पटक पटक फोन सम्पर्क गर्दा फोन नउठाएको बताउनुभयो। खोजीका क्रममा जंगल क्षेत्रमा वनका कर्मचारी र ठेकेदारको मोटरसाइकल फेला परे पनि सम्बन्धित व्यक्ति नभेटिएको उहाँको भनाइ छ। केही सीमित व्यवसायीसँग मिलेमतो गरेर अन्य व्यवसायलाई प्रतिस्पर्धाबाट वञ्चित गराउने उद्देश्यले योजनाबद्ध रूपमा पदाधिकारीहरू सम्पर्क विहीन बनेको उहाँले बताउनुभयो।
9: अर्ग्यानिक सामुदायिक वन उपभोक्ता समिति बबई 5 टेन्डरको अन्तिम मिति हो 12 बजेसम्म। स्थान पुरन्धारा धर्नाको छेउमा त्यो घाटगद्दी स्थलमा हो, तर उनीहरूले झोलामा अफिस लगेर कता हो कता जङ्गलमा गए। त्यो जङ्गलमा पनि म खोज्न गए, त्यहाँ जाने बेला मेरो 12 बजेसम्म मेरो त्यो जङ्गल जहाँ तिनीहरूको बाइक थियो विनोद बनपाले भन्ने यहाँ कर्मचारी हुनुहुन्थ्यो त्यहाँको बाइक देखेर मैले यिनीहरू हिँड्छन् भने त्यहाँ स्थानीयलाई सोध्ने बेलामा अब त्यहाँ फेरि कसैको अफिस छैन, झोलामा छ उहाँको अफिस भनेको।
5: घाटगद्दी कहाँबाट लिनुभएको त?
9: फर्म त मैले भए जिल्ला वनबाट
5: फर्म लिनुभयो। अब त्यहाँ कहाँ हो भने तपाईँलाई लोकेसन कहाँ दिएको थियो? योभन्दा अगाडि
9: लोकेसन लेखेको छैन, त्यो फलान ठाउँ भनेर समितिको भवन भन्छ, तर समितिको भवन जहाँ घाटगद्दी राखे त्यहाँ हो। अनि म यहाँ हजुर पुरन्धाराको सब डिभिजनमा आएर कोही पनि कर्मचारी नै।
5: तपाईँ त्यहाँ दर्ता गर्न जाने बेला भवन पनि भेटाउनु भएन, मान्छे पनि भेटाउनु भएन?
9: मान्छे पनि भेटाएन। अनि फोन त मैले 50 मेरो मात्रै होइन, मैले एकजनाको नम्बरबाट पनि फोन गरेँ। निष्पक्ष रूपमा त यो जहाँ घाटगद्दी हुन्छ तिनै खुल्न पर्ने, या त वनको अफिस नभएपछि जहिले पनि यस्तै हुन्छ। यो कमसेकम मैले सब डिभिजनमा आएपछि मलाई सब डिभिजनमा दर्ता गर्नु भन्ने बेलामा हुन्न भन्नु दुईजना कर्मचारीले अनि मलाई लोकेसन दिनुभयो त्यही ठाउँमा गए त्यहाँ मान्छेले पनि यहाँबाट अन्त जानु भने त्यहाँ जाने बेलामा बाटोमा मैले बाइक भेटाइदिएँ एकजना परागलाल बुढा भने यहाँको त्यहाँको ठेकेदार भन्नुहुन्छ उहाँ आधिकारिक रूपमा मिल नभएसम्म त्यो ठेकेदार पाइन्न बिचौलिया भन्न मिल्छ अनि त्यसपछि अर्को भनेको त्यहाँ विनोद अधिकारी भन्ने यहाँको वनपाली हुनुहुन्छ उहाँको फोन कहिले पनि लाग्दैन जिन्दगीमा अब यसलाई के भन्न मिल्छ कसरी भन्न मिल्छ म त केही पनि बुझ्न सकिनँ
5: उहाँहरू कर्मचारीको र उहाँको बाइक चाहिँ जङ्गलमा भेटियो मान्छे भेटिनु भएन
9: मान्छे भेटिनु भएन
5: त्यहाँ तपाईँ फर्किनु भयो दर्ता गर्न पाउनु भएन
7: स्थानीय उपभोक्ताले समेत सामुदायिक वन समूहको कार्यशैली प्रति आपत्ति जनाएका छन्। सार्वजनिक रूपमा आह्वान गरिएको टेन्डर प्रक्रिया कार्यालय वा तोकिएको घात गद्दी स्थलमै पारदर्शी ढंगले सञ्चालन हुनुपर्नेमा एकान्त स्थानमा प्रक्रिया अघि बढ़ाउन खोजिनु मिले मतको संकेत भएको स्थानीयको आरोप छ।
10: यसमा त हो कि टेन्डर आह्वान हुने भने त घागतीमा हुनुपर्ने अध्यक्षको घरमा टेन्डर आह्वान हुन्छ कहिले व्यक्तिगत यो त सबैलाई काम एकाइदिने सूचना निकालेको नि त गर्नुपर्ने त यहाँ हो कि आफ्नो अफिसमा हो अब त्यहाँदेखि घरमा टेन्डर आह्वान गर्नु मिल्दैन नि त यो हामीले बुझेकै कुरो हामीले देखेको कुरो हो नि त यो टेन्डर आह्वान त यहीँ हुनुपर्ने कि अफिसमै हुनुपर्ने मैले नै फोन गरेँ फेरि उठाउनु फोन लाग्छ उठाउनुहुन्न अब मिलेमा त नगरे काम यसरी चल्छ अहिलेको समयमा पनि यस्तो गराउनु मिलेन नि त।
7: यस विषयमा प्रतिक्रिया लिन अग्रेली बबई सामुदायिक वन समूहका अध्यक्षलाई पटक पटक फोन सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउनु भएन। यसै गरी जंगल क्षेत्रमा मोटरसाइकल राखेर सम्पर्क विहीन भएको भनिएका ठेकेदार परेकलाल बुढा र पुरनधारा सब डिभिजन वन कार्यालयका कर्मचारी विनोद अधिकारीसँग पनि सम्पर्क हुन सकेन। दुवैजनाको मोबाइल फोन अफ रहेको छ। त्यसपछि हामीले यस विषयमा डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी भक्त बहादुर चौधरीलाई सोधेका छौं।
14: यो दर्ता गर्ने गराउने काम भनेको समूहको
5: हो। उहाँको त्यो बाइक कसले लग्यो त्यहाँ जङ्गलमा? वनको बाइक भेट्यो भने अनि त्यो ठेकेदारको बाइक भेट्यो अरे वनमा?
14: ए त्यो कुरो त मैले पनि बुझ्नु पर्छ हेर्नु अब के रहेछ होइन मैले पनि बुझेको छैन
5: स्वस्थ प्रतिस्पर्धा गर्न नदिने यो सेटिङ हो कि
14: यस्तो छ यसमा कसैको पनि भयो भने तिमी सामुदायिक वनका अध्यक्ष सचिव पदाधिकारीको होला भन्ने नहोला भन्न सक्दिनँ होइन तर वनको कर्मचारीले कसैलाई रोक्ने कसैलाई चाहिँ हाल नदिने कसैलाई चाहिँ बोलपोट फारम चाहिँ उपलब्ध नगराउने यो काम चाहिँ वन कर्मचारी पहिले पनि गर्दैन गरे पनि छैन त्यो कुरो हो। अब आज जहाँसम्म दर्ता गर्ने कुरो हो दर्ता गर्ने गराउने काम भनेको हाम्रो सब डिभिजन वनका कर्मचारीले गर्दैन दर्ता गर्ने गराउने काम भनेको समयको उहाँले अब त्यो गर्नु भएन के कारणले अब त्यस्तो भयो त्यो चाहिँ अब तपाईँले भने जस्तो जङ्गलमा हाम्रो कर्मचारी बाइक भेटिनु होइन ठेगाको बाइक भेटिनु त्यो चाहिँ के हो अब मैले बुझ्नु पर्ला घटनाक्रम के भएको हो होइन
5: उहाँले चाहिँ भनेको हामीले वनको पदाधिकारीलाई भेटाएन उहाँले फोनमै उठाउनु भएन त्यो अफिस पनि कहाँ त्यो अफिसै छैन अरे वनको घाट गति गरेको ठाउँमा उहाँ हुनुहुन्न अनि यो हामीलाई चाहिँ ठेक्का हाल्नबाट वञ्चित गराउने खेल र यो समय सकिसकेपछि उहाँले एकान्तमा गएर चाहिँ आफू खुसी त्यो खोलेर त्यो गराउने यो षड्यन्त्र हो कि भन्ने जस्तो उहाँले कुरा गर्नुभयो।
14: त्यो भएको छ भने त्यो समूहको पदाधिकारीको अथवा अध्यक्ष कसैको हुन सक्छ मैले त्यो छैन
5: नियमन गर्ने कसले हो त त्यो डिभिजन वन कार्यालयले हो अथवा अन्य कुनै निकाय छ त्यसलाई नियमन गर्नलाई उहाँले जे मनलाई त्यो गर्न पाउनुहुन्छ?
14: जे मनलाई त्यो गर्न पाउनुहुन्न नियमन गर्ने निकाय भनेको चाहिँ त्यो परिस्थितिमा चाहिँ अब वन कार्यालय नै हो होइन तर सुरक्षाको विषयमा चाहिँ अब उहाँहरूले सुरक्षा मागेर सुरक्षा चाहिँ
5: फरक भयो कि आजको मैले हजुरलाई जानकारी गराएको त कस्तो भन्दाखेरिमा उहाँहरूलाई चाहिँ जुन हुन्छ त्यो फर्म दर्ता गराउने उहाँको फर्म दर्ता नगराउने नियतले चाहिँ उहाँ भाग्ने एकातिर गएर चाहिँ समय लटकाउने र
14: समूहका अध्यक्ष भाग्ने त्यस्तो किसिमको भेटियो भने त वन कार्यालयले त्यस्तो चाहिँ बोलपत्रलाई रद्द गर्न सक्छ होइन त्यसको पुनर्सूचना निकाल भनेर चाहिँ आदेश दिन सक्छ वन कार्यालयले आदेश दिइरहेको पनि छ त्यस्तो खालको चाहिँ नि परिस्थिति त्यस्तो खालको अवस्था यदि सिर्जना भएको छ भने होइन
5: फर्म किनेको सबैलाई चाहिँ दर्ता गराउनु पर्दैन र
14: एकदम एकदम दर्ता गर्ने गराउने काम मैले भनिहालेँ त्यो समूहको त्यसले चाहिँ गर्न दिनुपर्छ यदि गर्न दिँदैन त्यस्तो भएको रहेछ भने वनकारले त्यो बुझेर त्यस्तो खालको बोलपत्रहरूलाई त्यस्तो खालको यो चाहिँ क्यान्सल गरिदिनु सक्छ नमान्ने नियमन गर्ने अन्तिम निकाय भनेको त अब वनकारले पनि छ यसो चाहिँ गर्छ।
7: सार्वजनिक सूचना जारी गरी अन्तिम दिन नै जिम्मेवार पक्ष सम्पर्क विहीन हुनु तोकिएको स्थानमा प्रक्रिया सञ्चालन नगर्नु र सम्बन्धित कर्मचारी र ठेकेदार समेत गायब हुनुका कारण काठ लिलाम प्रक्रियामा ठूलो अनियमितता भएको आशंका गरिएको छ। स्थानीय तथा व्यवसायहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न र हालको टेन्डर प्रक्रिया नै रद्द गर्न माग गरेका छन्।
8: आजको परिवेशमा अब छोटो विश्राम।
0: किसानहरूका लागि खुशीको खबर।
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
15: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
8: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
7: रोल्पाको लिबाङमा पशुको उत्पादकत्व सुधारका लागि कृत्रिम गर्भाधानकर्ताहरूलाई अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा गर्भाधानकर्ताहरूलाई उक्त कार्यक्रम प्रदान गरिएको हो। कार्यक्रमको बारेमा प्रस्तुतिकरण दिँदै पशु प्रजनन विशेषज्ञ डाक्टर खगेन्द्र सापकोटा तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख शंकर नेउपानेले पशुहरूमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने, कृत्रिम गर्भाधान गरेको 3 वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्ने र जिल्लामा उत्पादन हुने दूध लगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरू आयात गर्न नपर्ने उल्लेख गर्नुभएको छ। यसै गरी कृषकको गुणस्तरीय उत्पादन सामग्री प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न मल, बिउ, बिजन, बिरूवा, विषादी र पशु पंक्षीका नस्ल, औषधि, दाना र जैविक पदार्थको गुणस्तर नियमन गर्नुपर्नेमा समेत जोड़ दिएको छ।
8: लुम्बिनी प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेशसभा मुखको निर्देशन अनुसार बैठक बस्न लागेको भन्दै प्रदेशसभा सचिवालयले सूचना जारी गरेको हो। प्रदेशसभा सचिवालयद्वारा हिजो जारी सूचना अनुसार लुम्बिनी प्रदेशसभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम प्रदेशसभा सदस्यहरूको जानकारीका लागि सूचना समेत प्रकाशन गरिएको छ।
7: दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले नेपाल उत्पादनमा आत्मनिर्भर हुन नसक्दा नेपाली नागरिकले पटक पटक अभाव र महँगीको समस्या भोग्नु परेको बताउनु भएको छ। तुलसीपुरमा आयोजित नव उद्यम प्रवर्धन सम्बन्धी एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मेयर खड्गाले केही दिन अघि भारतबाट आयात हुने विषादीयुक्त केरामा रोक लगाउँदा नेपालमा केराको मूल्य प्रति किलो 400 रूपियाँसम्म पुगेको उदाहरण दिँदै उत्पादन वृद्धि अपरिहार्य भएको उल्लेख गर्नुभयो। कार्यक्रममा तुलसीपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले नागरिकहरू प्राय सड़क, कुलो, नाला, कलवर जस्ता भौतिक पूर्वाधारका माग लिएर आउने गरेको उल्लेख गर्दै आर्थिक समृद्धिका लागि उद्यमशीलता आवश्यक रहेको बताउनु भएको छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टीले वडा, पालिका, जिल्ला, भेला तथा अधिवेशनलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउन दाङ जिल्लाका लागि 7 जना केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले केन्द्रीय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी प्रदान गर्ने निर्णय गरे अनुसार दाङमा 3 सांसद सहित 7 जनालाई जिम्मेवारी दिएको हो।
7: जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले राहदानी बनाउने सेवाग्राहीको घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको छ। सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको हो। नयाँ सरकारको शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूची अन्तर्गत बुधा नम्बर 27 कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिम र जिल्ला हुलाक कार्यालय बीच हिजो 1 समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ।
8: 2082 माध्यमिक शिक्षा परीक्षा एसीमा कर्णालीको शैक्षिक नतिजामा सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष कर्णालीमा 6% सुधार भएको हो। 2081 सालमा कर्णालीमा उत्तीर्ण प्रतिशत 56.78 भएकोमा यसपटक 65.98% भएको छ।
7: र देशका तराई तथा पहाड़ी भेगमा गर्मी बढेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ। धनगढ़ी दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी अत्याधिक बढ्ने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मधेश लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ।
8: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छ। नमस्कार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम अहिले बिहानको 7 बज्यो।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
3: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
4: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, अति नै भयो नि होइन र?
2: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
3: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
2: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
3: टिकट शुल्क ₹200 मात्र।
2: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न

0: बजे देखि साँझ 7 बजे सम्म।
1: टिकट आजै रोक्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 74 62 042
1: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 55।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौँ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भइ कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि तातो भातो मान्छे, केही मेसो लगाइदिन्थ्यो कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: नि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस एमडी,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: यसरी परिवर्तन होला त
1: गर्दै गरेन भने त पक्का हुँदैन, गर्यो भने त होला नि।
0: हुन त हो है, कम्तीमा सुरुवात त भयो नि, मान्छेहरूलाई थाहा त भयो नि, समस्याबारे खुलेर कुरा गर्यो भने समाधान पनि त निस्किन्छ नि, होइन र।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: के तपाई चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: हामी पो मितमित भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो। त्यसरी अब मितिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मितज्यू, त अति नै भयो नि होइन र?
3: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क ₹200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 72 62 42
4: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 63 95 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौँ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा, लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि धुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढाएको छ। नेपालमै बसेर विदेशमा आइटी सेवा निर्यात गरेर लाखौँ आम्दानी गर्न सकिन्छ। पछिल्लो समय सूचना प्रविधि क्षेत्र व्यापक हुँदै गएको छ। यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्। आइटीबारे जान्न कलेज वा विश्वविद्यालय नै गएर पढ्नु पर्दैन, सो अध्ययनबाट पनि आइटी क्षेत्रमा काम गर्न सकिन्छ। आजको कार्यक्रममा साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात् आइटी क्षेत्र, यसमा अवसर र कमाईबारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गर्छौँ।
4: धन्यवाद।
3: नेपालमा अहिले सूचना प्रविधिको क्षेत्र विस्तार भइरहेको छ, कसरी अघि बढिरहेको छ, अवस्था के छ अहिले?
4: अब यसरी हेर्दाखेरि झन् नै यो सन् 2000 हाराहारीबाट नेपालमा मात्र हेर्ने पनि विश्वमै पनि जुन बेला इन्टरनेटको पहुँच सुरक्षा निकायबाट अथवा सरकारी कार्यालयहरूबाट निस्किएर व्यवसायमा, होटलमा, हस्पिटलमा, शिक्षामा, इन्डस्ट्रीमा आयो 2000 हाराहारीबाट, त्यही बेलादेखि विश्वव्यापी रूपमा यो सूचना प्रविधि भनेको कम्प्युटरसँग सम्बन्धित भएका टेक्नोलोजी त्यतिखेर हेर्दाखेरि अहिले अलिक बृहत् भएको छ त्यो चिज, त्यसका प्रयोग चाहिँ बिस्तार बढ्दै जाँदाखेरि सुरुमा सामान्य टाइपिङ गर्ने, प्रिन्ट गर्ने जस्ता चिजबाट यो सुरु भयो। तर बिस्तारै हेर्दाखेरि यसले त्योभन्दा बढी काम गर्न सक्दो रहेछ, मान्छेका कामहरूलाई सजिलो बनाउन थाल्दो रहेछ, चाँडो गर्ने रहेछ, थोरै लगानीमा अलि धेरै काम गर्न सक्ने यसको चाहिँ क्यापाबिलिटी हुँदो रहेछ भन्ने कुरा जब बिजनेस हाउसहरूमा रियलाइज भयो, त्यसपछि यसले के त अलि बृहत्तर रूपमा गति लियो। अनि पश्चिमा देशहरू अथवा युरोप, अमेरिका अथवा विकसित देशहरूमा यसको व्यापक प्रयोग हुन थाल्यो। त्यसरी त्यहाँनिर व्यापक प्रयोग भइरहँदाखेरि त्यहाँ भएका म्यान पावरहरू अथवा त्यहाँ जो चाहिँ जनशक्ति थिए त्यसले मात्रै नपुग्ने भयो। जब त्यसले नपुग्ने अवस्था आइसकेपछि अनि हाम्रातिर पूर्वी क्षेत्रमा अथवा हाम्रो यो नेपाल लगायत अन्य चाहिँ अल्प विकसित अथवा कम विकसित मुलुकहरूमा पनि यसको के हुन्छ क्रेज आउन थाल्यो र यहाँका मानिसहरूले पनि सूचना प्रविधि अब के त प्रति अध्ययन गर्ने, त्यसका तालिमहरू लिने, त्यो सिक्ने र त्यो सेवा के त भन्दा विकसित देशहरूमा त्यसको सेवा दिन थालियो। त्यो बिस्तारै अगाडि बढ्दै गएपछि त्यो त छँदै थियो, अनि बिस्तारै यहीँभित्रका नेपालभित्रकै विभिन्न खालका कल कारखाना, उद्योगहरू, जुनसुकै प्रकारका उद्योगहरूमा नि यसको प्रयोग अब बिस्तारै अझै बढ्दै जान थाल्यो। यसरी बढेपछि यतिखेर आजको डेटमा के देखिन्छ भने हाम्रा यहाँभित्र देशको चाहिँ डोमेस्टिक मार्केटमा पनि सूचना प्रविधिको उत्तिकै महत्त्व र उत्तिकै माग भएको अवस्था छ, र विदेशमा पनि यसको माग उत्तिकै राम्रो अवस्थामा देखिन्छ। यसरी हेर्दा अबका दिनमा अझै यो बढ्दै जाने सम्भावना छ, र अहिले साँच्चै भन्नु भने अर्थोपार्जनको हिसाबले पनि व्यत सक्ने बित्तिकै सबभन्दा सजिलैसँग जागिर पाउने, सबभन्दा धेरै पैसाको चाहिँ जागिर पाउने र वृद्धि हुँदा पनि अलि ठुलै फड्को मारेर वृद्धि हुने एकमात्र इन्डस्ट्री चाहिँ यो आइटी इन्डस्ट्री हुन गयो।
3: सूचना प्रविधिबाट गर्न सकिने काम र लिन सकिने फाइदाहरू चाहिँ के छन्?
4: त एकदम व्यापक छन्। हेर्नुहोस् अहिले यतिखेर आउँदा त के चाहिँ छैन भने जस्तो भएको छ अहिले हेर्दा त, होइन? अब सामान्य अब तपाईँ सञ्चार भएको हुनाले म सञ्चारबाटै सुरु गर्छु। अब कुनै एक जमाना थियो हामीलाई चाहिँ देशभित्रै अर्को जिल्लामा फोनमा कुरा गर्नुपऱ्यो नि, एसटिडी एक्स्ट्रा पैसा तिर्नु पर्थ्यो, विदेश त आइएसटी लगाएर कल गर्नु पर्थ्यो, भनौँ न एकदम सामान्य कुरा गर्दाखेरि। अब अहिले पछिल्लो समय टेलिकमको चाहिँ त्यो होल बिजनेस के त त्यो छैन। अब तपाईँलाई फोन कल गरेर, ट्रङ्क कल गरेर, होइन, विदेशी आइएसटी कल गरेर पैसा आउने वाला छैन। त्यो काम कसले गरिदियो भने यो ओटिटी प्लेटफर्ममा आएका, भनौँ न यो भाइबर अथवा के भन्छ वाट्सएप, मेसेन्जर जस्ता एपहरूले के त त्यो सेवा दिन थाले। सूचना प्रविधिको एउटा सामान्य प्रयोग, भनौँ न एउटा टेलिकम्युनिकेसन इन्डस्ट्रीलाई यो जुन अहिले आएको सूचना प्रविधिका यी खालका प्लेटफर्मले स्वाट्टै एकैचोटि ओभरकम गरेको र सामान्य चाहिँ परिवर्तन यहाँ छ। अब हिजो अस्तिसम्म हामी ट्याक्सीसँग बार्गेनिङ गरेर यहाँबाट त्यहाँ जाँदा कति, त्यहाँबाट कहाँ जाँदा कति भनेर चाहिँ बार्गेनिङ गर्दै हामी चाहिँ ट्याक्सी गर्थ्यौँ। आज के त एउटा एप आएका, अहिले त धेरैवटा आएका छन् त्यस्ता खालका चाहिँ, अब पठाउ जस्ता अथवा चाहिँ टुटल जस्ता अथवा यस्ता खालका एपहरू छन् जसले आरामसँग इन्ड्राइभ जस्ता एपहरूले के गर्छौँ हामी ती हेर्छौँ कहाँबाट कहाँ जाने, कसले कति रुपियाँ भनेको छ त्यहीसँग ठक्क राख्ने अगाडि बढ्ने, ट्याक्सी बुक हुने अगाडि जाने। अब मलाई 2010 होला सिङ्गापुरमा त्यसरी मैले ट्याक्सी कल गर्दाखेरि वा कस्तो गजब यस्तो हुन्छ भने जस्तो लाग्थ्यो त्यहाँ गएर कल गर्दा। अब आज 10-15 हामीलाई कारण त्यो टेक्नोलोजी सहज भइसकेको छ भनेपछि त्यो लगायत अब पढाइमादेखि, अब औषधिका फ्याक्ट्रीमादेखि लिएर तपाईँको चाहिँ मेडिकल इन्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यत्तिकै प्रयोग भइरहेछ सूचना प्रविधि, त्यो हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ अहिले।
3: जस्तो अब एउटा विद्यार्थीले एसई दियो, भर्खरै अब एसईको नतिजा आएको छ, अब विद्यार्थी अहिले प्रविधिसँग जोडिएर शैक्षिक पाठ्यक्रममै समावेश पनि छ, जस्तो एसई पढेको विद्यार्थीले कसरी आफूलाई अगाडि बढाउन सक्छ यो सूचना प्रविधिसँग आत्मसात गर्दै?
4: अब सूचना प्रविधि एज अ पढाइ एज अ सब्जेक्टमा चाहिँ यहाँ दुईवटा विधा छन्। विधा इन द सेन्स चाहिँ एउटा चाहिँ जुन विधामा जुन खालको पढाइ पढे पनि, जुन स्ट्रिममा गएर पढे पनि, भोलि जुन पेसा अँगाल्ने गरी पढे पनि सूचना प्रविधिको प्रयोग बिना त्यो पेसा सम्भव छैन। एकातिर जस्तो तपाईँ डक्टर बन्नुभयो चाहियो, वकिल बन्नुभयो चाहियो, इन्जिनियर बन्नुभयो चाहियो, लेखक बन्नुभयो चाहियो, होइन कवि बन्नुभयो चाहियो, तपाईँलाई चाहिँ अब के बन्ने, इभन अब त गाडी चाहिँ ड्राइभिङ मात्रै गर्छु भने पनि अब सूचना प्रविधि नै म चाहिँ चालक बन्न नसक्ने अवस्था आएको छ भनेपछि एउटा पाटो भनेको चाहिँ सूचना प्रविधि मेरो जीवनका हरेक जीवन पद्धतिमा आएर अट्याच भइसक्यो भने चाहिँ सूचना प्रविधि म जान्दिनँ, म थाहा पाउँदिनँ भन्नेको त कुनै छुटै छैन अबको यो जेनेरेसनलाई। एउटा पाटो त्यो भयो एज अ प्रयोगकर्ता त्यसको। अब अर्को सूचना प्रविधि सम्बन्धी हायर एजुकेसन लिएर उच्च शिक्षा नै लिएर अनि त्यसपछि चाहिँ म के त भन्दाखेरि त्यस्ता सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयरहरू, एप्लिकेसनहरू, त्यस्ता अन्य चाहिँ प्रविधिहरू, टेक्नोलोजीहरू बनाउने लेभलमै म कन्ट्रिब्युट गर्छु नि त भनेर जान्यो भने त्यो अर्को लेभलको भयो। अब त्यहाँ यो दोस्रोवाला पाटोमा चाहिँ एज अ करियर उत्पादनशील ठाउँहरूमा अब एज अ करियर चाहिँ त्यहाँ जान सक्ने भयो। अब त्यहाँ जाने क्या त तपाईँको अहिले के हो भने एउटा अब अहिले ल म कन्टेन्ट क्रिएटर बन्छु भने पनि त्यहाँनिर चाहियो होइन, सामान्य रूपमा होइन म सफ्टवेयर बनाउँछु भन्नलाई त्यहाँ विभिन्न खालका चाहिँ त्यसका आफ्नै पाथवेहरू छन् त्यहाँ जानलाई, सफ्टवेयर बनाउने, डेभलपर के अरे मोबाइल एप्लिकेसनहरू बनाउने, अथवा ठुल्ठुला उपकरणहरू बनाउने, यो आइओटी भन्छ इन्टरनेट अफ थिङ्स भनेको उपकरणहरूमा सूचना प्रविधिलाई जोडिदिने। उदाहरणको लागि तपाईँलाई माथि रारामा चाहिँ एउटा आइओटी इनेबल्ड एउटा चाहिँ मेट्रो स्टेसन राख्ने र त्यहाँ भएका गतिविधिहरू, त्यहाँ लागेका हावा हुरी, त्यहाँको चाहिँ पानी हिउँ सबै सेन्स गरेर तत्कालै छिनका छिन त्यो चाहिँ सिग्नल काठमाडौँमा पठाउने भनौँ न उदाहरण, सामान्य कुरा हो त्यो ठुलो कुरा भने मैले यस्ता खालका जुन प्रयोग गर्दै गर्दै जान सक्ने ठाउँहरूमा चाहिँ तपाईँलाई सूचना प्रविधिकै पढाइ गर्नु पर्यो। अब त्यसको लागि चाहिँ त्यो प्रयोग गर्नलाई अघि तपाईँले भनेको एसई दिइसकेपछि तुरुन्तै त्यस्ता स्पेसलाइज सेक्टर त हामी कहीँ पनि छैन। नर्मली 12 चाहिँ यो विद्यालय शिक्षा नै मानिन्छ, त्यो भएर 12 त उहाँहरूले आफ्नो जे जे पढ्नु पर्यो, त्यसमा पनि सूचना प्रविधिसँग चाख हुने या भोलिका दिनमा म त्यही पेसा लिन्छु भन्ने या म त्यो पेसा लिन्न भन्नेलाई पनि कम्तीमा त्यो कम्प्युटर साइन्स एउटा ऐच्छिक हुन्छ, त्यो चाहिँ उहाँहरूले लिनुभयो भने भोलि विभिन्न ढोकाहरू चाहिँ खुला भइरहन्छ।
3: त्यसपछि के छ ब्याचलर लेभलमा चाहिँ?
4: अब ब्याचलर्स लेभलमा गएपछि अब हामीको राष्ट्रिय रूपमा चाहिँ हामी कहाँ अझै पनि यहाँ नेपालभित्रको केसमा चाहिँ अझै पनि के छ भने स्ट्रिम फ्याकल्टी छुट्याउने चलन छ कि यहाँ चाहिँ नेपालमा चाहिँ, जस्तो साइन्स हो कि इन्जिनियरिङ हो कि म्यानेजमेन्ट हो कि एजुकेसन हो कि तपाईँको चाहिँ ह्युमेनिटिज हो कि आइटी मात्रै कुरा गरेँ है, अरू अब अरू त छँदैछन् भनेपछि

0: कोर कोर्स पनि जेनेरिक होइन कि स्पेसिफिक. जस्तो अस्ति म पोखरा विश्वविद्यालयको एउटा कोर्स बनाउने वर्कसपमा थिएँ, त्यसमा उहाँहरूले चाहिँ ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई, एउटा होल डिग्रीको नामै ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई भनेर त्यो कोर्सको नाम नै एकदम स्पेसलाइज सेक्टर विदिन आइसिटी, आइसिटीको भित्र पनि एकदमै विशिष्टीकृत खालको क्षेत्रका पनि ब्याचलर्सहरू आइसकेका छन्. यसरी हेर्दाखेरि तपाईँको अब हेल्थ साइन्सतिर पनि त्यस्तै खालका डिग्री छन्, बायो इन्फर्मेटिक्स, जेनेटिक इन्फर्मेटिक्स, बायो स्ट्याटिस्टिक्स भने जस्ता कोर्सहरू विदेशतिर, यहाँ हामी कहाँ मास्टर्समा छ हेल्थ इन्फर्मेटिक्स, ब्याचलर्समा अझै ती कोर्सहरू आएको छन्. यस्ता खालका कोर्सहरू तपाईँ जुन सेक्टरमा गए पनि, म चाहिँ त्यो सेक्टरलाई एउटा त्यो सेक्टरको सेक्टर विज्ञ हुने कुरा एउटा भयो, जुन क्षेत्र छ त्यो सेक्टरको विज्ञ हुने, डक्टर हुने, नर्स हुने, साइकियाट्रिक हुने, अथवा चाहिँ म वकिल हुने, के हुने भन्ने एउटा त्यो क्षेत्रसँगै छ. तर होइन, त्यो क्षेत्रको म के त टेक्नोलोजिकल एक्सपर्ट हुन्छु त्यो क्षेत्रको भन्ने भयो भने त्यसका लागि पनि हामीसँग स्पेसलाइज कोर्सहरू धेरै जसो नेपालमै, कुनै कुनै नेपालमा नभएका कोर्सहरू पनि होला.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आइटी बारे कुराकानी गरिरहेका छौँ. हामीले भनेको सुन्छौँ नि आइटी पढ्नको लागि किन पढ्नु पर्यो, ट्रेनिङ लिएर पनि त गर्न सकिन्छ भन्ने जुन एउटा सुनिन्छ, यो पढाइ नै पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
0: मेरो मुमाले पढ्नु भएको छैन, सामान्य लेखपढ गर्नुहुन्छ, उहाँले फेसबुक सर्लक्कै चलाइदिनुहुन्छ, ठ्याक्कै चलाउनुहुन्छ, फोटो हेर्ने, कल गर्ने, त्यो त्यहाँ अङ्क हेरेर सबै काम गर्नुहुन्छ उहाँले, होइन. अनि त्यो गर्दै जाँदाखेरि उहाँले कहिले काहीँ के गर्नुहुँदो रहेछ भने, घरमा अब वाइफाई हुन्छ, ठिक छ, त्यो थित्दै जाँदाखेरि त्यो वाइफाईकोतिर नथिचेर डेटा चाहिँ अन भइदिँदो रहेछ क्या ठ्याक्क, होइन. अनि के त दिनभरिमा वाइफाई पनि छ तर डेटा सटाइसिदियो, अब उहाँले चाहेको कुरा त भएन नि. उहाँ चाहिँ के हो, यो प्रयोगकर्ता हो, ट्रेनिङै लिनुभयो होला, ठिक छ, ट्रेनिङ लिनलाई उहाँलाई ट्रेनिङ मैले यसो चलाउनु, यसो गर्नु, यसो गर्नु भने उहाँले चलाउनु भयो, चलाउनलाई चलाउनु भयो. तर अब के त त्यसका इन्टरनल टेक्नोलोजी थाहा छैन, एउटा पाटो होइन. अर्को तपाईँले अघि जुन तालिम लिने भन्नुभयो, तालिम लिएर नहुने होइन है, फेरि देशलाई सबै किसिमका म्यान पावरहरू चाहिन्छन्. कति प्रयोगकर्ता हुने जस्तो प्रयोग गर्ने खालको म्यान पावर चाहिन्छ, मलाई चाहिँ के भने कुनै चिज अपरेट गर्नु पर्यो, मलाई केही चिज अपरेट गर्नु पर्यो, त्यतिको लागि तालिम पाइन्छ, गर्ने केही छैन. जस्तो मलाई कन्टेन्ट क्रिएट गर्नु छ, केही पनि गर्नु छैन, म चाहिँ जुनसुकै विधा पढे पनि म 3 महिना 6 महिनाको कन्टेन्ट क्रिएसनको के दिन्छ, म तालिम लिन्छु, म त्यो काम गर्छु, फाइन. एउटा पेसागत रूपमा उहाँ सक्षम हो, पढ्नै पर्छ भन्दिनँ उहाँलाई, ठिक छ, भेरी गुड. त्यो खालको म्यान पावर चाहिन्छ, उहाँलाई पढ्नु पर्दैन. तर मैले अघि जुन दोस्रो क्याटेगोरी भनेको थिएँ, जसले प्रयोग गर्ने कि म उत्पादनमा लाग्छु, म त्यसको चाहिँ बनाउने मान्छे नै हुन्छु, त्यसभित्र चाहिँ म के त डेभलपमेन्ट नै गर्छु भन्ने खालको एउटा म्यान पावर चाहिन्छ, जसले चाहिँ के गर्नु पर्यो भने पढ्नु नै पर्यो. पढ्दैन भने त्यो फन्डामेन्टल कुरा, तलको कुरा के छ भन्ने कुरो थाहा छैन. अनुभवको आधारमा चलाउन चाहिँ जान्नुहुन्छ उहाँहरूले, तालिमै लिएर पनि. अहिले तपाईँले 6 महिनाको प्रोग्रामिङ पनि तालिम पाइन्छ, नपाइने होइन, प्रोग्रामिङको पनि तपाईँ चाहिँ म डेभलपर बन्छु, मोबाइल एप डेभलपर बन्छु भन्नेको नि तालिमहरू लिन पाइन्छ, उहाँले लिनु पनि हुन्छ, उहाँले त्यो एक किसिमको काम त्यतिले गर्नु पनि हुन्छ. तर उहाँहरूलाई अप्ठ्यारो कहाँनिर पर्छ भने, यो त साह्रै स्लो चल्यो, एकदमै घिटघिट चल्यो, यो चाँडो कसरी गर्ने होला चाहिँ उहाँलाई थाहा छैन. अब किनभने त्यहाँभित्र चाहिँ इन्जिनियरिङ हुन्छ, त्यहाँभित्र साइन्स हुन्छ, त्यहाँभित्र फन्डामेन्टल एकदम आधारभूत ज्ञानको आवश्यकता पर्छ त्यो काम गर्नलाई, जुन उहाँले त्यो थ्योरीमा पढ्नु भएको छैन कहिले. त्यसको लागि के चाहियो त, कि मलाई चाहिँ कम्प्युटर साइन्स गरेका मान्छे चाहियो, कि कम्प्युटर इन्जिनियरिङ गरेका मान्छे चाहियो, या अरू केही गरेका मान्छे जसले चाहिँ त्यो कम्प्युटरलाई आफ्नो जुन डिग्री प्रोग्राममा नै फन्डामेन्टल नलेज लिएका मान्छे चाहियो भने चाहिँ हामीलाई देशलाई त्यो पहिलो क्याटेगोरीको त्यो आफैले डिग्री पढेका मान्छे पनि चाहिएको छ, दोस्रो क्याटेगोरीको तालिम लिएर एउटा विशेष काम गर्ने मान्छे पनि चाहिएको छ, तेस्रो क्याटेगोरीको मेरो आमा जस्तो मान्छे जसलाई बाँच्नु छ नि त, यहाँ त एक्जिस्ट हुनु छ नि त, उहाँको भान्जा भान्जी बहिनी कसँग गफ गर्नु छ, उहाँको दिन काट्नु छ, उहाँलाई पनि त्यो चाहियो नि त भनेपछि तेस्रो क्याटेगोरीको मान्छे पनि चाहिएको छ. त्यो हिसाबले काहीँ सामान्य अवेरनेस खालका चाहिन्छ, काहीँ इन्टेन्सिभ ट्रेनिङ चाहिन्छ, काहीँ फुल फ्लेज्ड डिग्री चाहिन्छ, यो तिनै खालका म्यान पावरको आवश्यकता चाहिँ छ. फेरि
1: हामी जस्तो यो सूचना प्रविधि क्षेत्र चाहिँ पढिरहँदाखेरिमा जब पाउने पनि भनिन्छ, एउटा रोजगारी पनि हुन सकिन्छ भनेर. जस्तो अब पढिरहेका विद्यार्थीहरूले चाहिँ के कसरी काम गरिरहेका छन्, के अवसरहरू छन्?
0: तपाईँले यहाँ प्रसङ्ग उठाइहाल्नुभयो, र एउटा अनगोइङ प्रोजेक्ट भन्छु ल, मैले एकदम प्रसङ्ग जोडियो, मलाई भन्न मन लाग्यो तपाईँले सोधेपछि है त. अहिले नेपालमा यो नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी कम्पनीज भन्ने छ, नास आइटी भन्ने छ,
1: एकदम
0: थाहा छ,
1: थाहा छ.

0: त्यो नास आइटी भनेको त्यो चाहिँ नेपालमा भएका ठुला खाले राम्रा खाले सफ्टवेयर कम्पनीको एउटा चाहिँ एसोसिएसन हो। त्यो नास आइटीले हालसालै नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरेर र हाम्रो स्विस कन्ट्याक्टको आर्थिक सहयोगमा एउटा प्रोजेक्ट डेभलप गर्दैछ। त्यो प्रोजेक्टको हामीले हिजो अस्ति भर्खर नामाकरण गऱ्यौँ। त्यो नाम हामीले के त भन्दाखेरि वर्क इन्टिग्रेटेड डिग्री भनेर हामीले यसको नाम दियौँ। यो प्रोग्राम यो प्याकेजमा के हुन्छ भने एकजना प्लस टू पास गरेको विद्यार्थी डे जिरोमा नै कम्पनीमा जान्छ। डे जिरोबाट उसको इन्टर्नसिप सुरु हुन्छ, त्यहाँ इन्टर्न गर्छ, सँगसँगै बेलुका नेपाल खुला विश्वविद्यालयमा ब्याचलर्स पढ्छ र केही अङ्क उसले त्यहाँ काम गरेकोबाट गेन गर्दै जान्छ, केही क्रेडिट बेलुका चाहिँ खुला विश्वविद्यालयमा पढेको त्यहाँको एक्जाम एसेसमेन्टबाट पाउँदै जान्छ र ऊ ब्याचलर्स गरेर निस्किने बेलासम्म एउटा आइटीको राम्रो विज्ञ नै भएर निस्किसक्छ भन्ने एउटा फिलोसफीमा हामी एकदमै द्रुत गतिमा काम गरिरहेका छौँ। तपाईँले अघि भनेको एउटा सम्भावना हामी यो खालको काम गर्दैछौँ। यो चाहिँ अब नास आइटी र खुला विश्वविद्यालयको बिचमा एमओयु भइसकेको छ, मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भइसकेको छ। यो चिजमा एकदमै घनीघुति काम भइरहेछ। एउटा अनगोइङ प्रोजेक्ट भने है तपाईँलाई मैले एउटा इनिसिएटिभ हो, तपाईँले भने
1: के अपरिहार्य पनि छ अहिलेको अवस्थामा
0: हो। बिस्तारै यो पाटो चाहिँ हामी के चाहन्छौँ भने यो खालको जुन कार्यक्रम हो त्यो चाहिँ अहिले एउटा उदाहरणको रूपमा यो चाहिँ एउटा पाइलट प्रोजेक्ट हो। यो चाहिँ बिस्तारै अन्य विश्वविद्यालयहरूले ठुला ठुला इन्डस्ट्रीसँग टाइअप गरेर यस्ता खालका कार्यक्रमहरू निकालेर बाहिर जाउँ र धेरैभन्दा धेरै विद्यार्थीहरू यस्ता खालका जुन एप्रेन्टिसिप मोडलमा अथवा इन्टर्नसिप मोडलमा जसरी मेडिकल साइन्समा हुन्छ, जसरी तपाईँको हस्पिटालिटी इन्डस्ट्रीमा हुन्छ, जसरी यो सिएहरू अकाउन्टिङको उसमा हुन्छ, त्यसरी आइसिटी आइटीमा पनि यस्ता खालका चाहिँ यो इन्डस्ट्री र एकाडेमियाको जुन ब्लेन्डेड फर्ममा आएको वर्किङ डिग्रीहरू होइन लर्निङ विथ अर्निङ भन्छौँ नि, त्यो किसिमका चिजहरू चाहिँ भएर जाने सम्भावनाहरू राम्रो देखिन्छ र अब त्यो नै जरुरी छ। किनभने अब मान्छे 16 वर्ष चाहिँ पढेर होइन अनि फेरि त्यसपछि तिन महिना पाँच महिना छ महिना 1 वर्ष ट्रेनिङ लिएर अनि कमाउन थाल्ने भनेको अबको जेनेरेसनलाई त्यसले चल्नेवाला छैन र अब त्यति धैर्य पनि छैन मानिसमा र समयको निड पनि त्यस्तो छैन, एकदम फास्ट डाइनामिकली चेन्जिङ छ। त्यो भएको हुनाले अब चाहिँ काम गर्दै सिक्दै पढ्दै र टेक्नोलोजीसँग अभ्यस्त हुँदै जानुपर्ने अवस्था छ भने यो एउटा अपर्च्युनिटी तपाईँले भनेको अपर्च्युनिटी चाहिँ अहिले हामी एउटा यो पाइलट गरेर देखाउँदैछौँ। यो पाइलट भएर बाहिर निस्किएपछि चाहिँ यसले के गर्नुपर्छ भने यसले चाहिँ एक्सपान्ड गर्नुपर्छ भने हाम्रो हुन्छ।
1: तपाईँ खुला विश्वविद्यालयको एउटा प्राध्यापक भएको नाताले पनि यस्तो अब विश्वमा कसरी यो सूचना प्रविधि अगाडि बढिरहेको छ, नेपालमा कुन तहसम्म पुगेको छ, कस्ता कस्ता उत्पादनहरू भइरहेको छन्, हुन त विभिन्न फेस्टहरू पनि भइरहेको हुन्छ हामीले देख्छौँ, कस्तो छ यो चेन्ज चाहिँ अथवा समानान्तर छ कि के छ?
0: जुन पहिलो क्याटेगोरीको उत्पादन गर्न सक्ने क्षमताको हिसाबले हेऱ्यौँ भने चाहिँ एउटै ठाउँमा छौँ, एउटै लाइनमा छौँ, प्यारलल छौँ अथवा सँगै छौँ भन्छु, प्यारलल पनि छैन। किन त्यसो भन्दैछु भने विदेशमा प्रयोग गर्ने ठुला इन्डस्ट्रीहरूले प्रयोग गर्ने ठुला ठुला सफ्टवेयरहरू यहाँका इन्डस्ट्रीले बनाउँछ। हेर्नुहोस् यहाँ अहिले हेर्नु भने 300, 400, 500, 600, 700 इन्जिनियरहरू भएका अथवा सफ्टवेयर डेभलपर भएका कम्पनीहरू यहाँ बाँचिरहेका छन् र तिनले काम गर्यो भने हाम्रो यहाँ लोकल मार्केटको लागि होइन विदेशमा प्रयोग हुने सफ्टवेयरहरू बनाउने हो। यो हिसाबले टेक्नोलोजिकल स्ट्रेन्थको हिसाबले हाम्रा नेपालीहरूको कार्यकौशलता र उनीहरूको चाहिँ लेभल अफ एक्सिलेन्सीको हिसाबले हामी र विदेशीहरू एकै ठाउँमा छौँ। केही कुरामा इनोभेसनमा उनीहरूमा त्यो के होलान्, रिसर्चका ठुला फन्ड हुन्छन्, इन्डस्ट्रीले ठुल्ठुला रिसर्चहरू उनीहरूले हेर्छन्, प्याटेन्टहरू निकाल्ने गर्ने कुरामा भने होइन, मैले सफ्टवेयर डेभलप गर्नेवाला जुन ठाउँ छ त्यसमा हामी एउटै लाइनमा छौँ। अब फरक कहाँ छ मैले अहिले भर्खरै जोडेँ, जस्तो इनोभेसन गर्ने कुनै नयाँ कुरा, नयाँ सोच, नयाँ खालका चाहिँ त्यो प्याटेन्टहरू, इन्टेलेक्चुअल प्याटेन्टहरू रजिस्टर गर्ने अनि त्यसबाट चाहिँ रोयल्टीहरू लिने खालका लेभलमा हामी पुग्न सकेका छैनौँ। किनभने त्यस्तो चाहिँ सामान्यतया कहाँ हुन्छ भन्दाखेरि ल्याबोरेटरीमा हुन्छ। त्यो ल्याबोरेटरी भनेका कि युनिभर्सिटीका ल्याब हुन्छन् कि कम्पनीका ल्याब हुन्छन्, प्रयोगशाला, जसमा के त भन्दाखेरि लाखौँ करोडौँ डलर खर्च गरेर त्यहाँ चाहिँ प्रोफेसरहरूलाई साइन्टिस्टहरूलाई के गरिन्छ, काम दिइन्छ अथवा यो आविष्कार गर्ने अथवा अनुसन्धान गर्ने ठाउँमा लगाइन्छ अनि त्यसकै आधारमा त्यो 5 वर्ष, 7 वर्ष, 10 वर्ष दौरानमा केही निस्किन्छ। त्यो एउटा बाटो हो, त्यसमा हामी पछाडि छौँ। तेस्रो भनेको जस्तो जुन इन्डस्ट्री वहाँ हो त्यहाँको इन्डस्ट्रीले जे जे एडभान्समेन्ट गरिरहेछ त्यो हामीले गर्न सकेका छन् कि हामीलाई त्यो इकोनोमी त्यो लेभलको छैन, प्रयोग गर्ने हिसाबमा हामी कम छौँ, उनीहरू अगाडि छन्, हामी त्यसलाई पछि हेरेका छौँ। डेभलप गर्ने लेभलमा हामी सँगसँगै छौँ, हामी क्यापाबिलिटी हामी उस्तै छ। अब अलिकति इनोभेटिभ र तपाईँका प्याटेन्टहरूमा उनीहरू अगाडि छन्, हामी पछाडि छौँ।
1: भनेपछि अनि यसमा यो दक्ष जनशक्ति चाहिँ कस्तो छ हाम्रो नेपालमा?
0: नेपालमा वार्षिक रूपमा करिब करिब आइटी आइसिटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छन्। भनेको जुन अघि मैले भनेका सबै विधाका आइटी आइसिटी नै लिएर निस्केका ग्रेजुएट्सहरू, भनेपछि के त 10-15 हजार ग्रेजुएट्सहरू निस्के। त्यो 10-15 हजार ग्रेजुएट्सहरूमध्ये 20-30% कहाँ जान्छन्? विदेश जान्छन्। 10 हजार लिनु भने 3 हजार विदेश जान्छन् र 7 हजार बाँकी रहेको छ। अनि त्यो 7 हजार मध्येको एउटा कुरा, एउटा अहिलेको एउटा विडम्बना भन्छु, अघि विभिन्न कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्केको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने सङ्ख्या एकदम सानो छ, जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, काहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने र आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40%, बाँकी 60% जुन छ जनशक्तिको 60%, तिनीहरूलाई चाहिँ 6 महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ, इन्डस्ट्री रेडी हुन्छन्। सो मैले ठ्याक्कै हिसाबमा भन्नुपर्दा तपाईँ 10 हजार ग्रेजुएट निस्किने हो भने इन्डस्ट्रीलाई चाहिने ग्रेजुएट चाहिँ 2 हजार हुन्छन्। 20% तत्कालै पनि किन बाँकी दुई एकदमै नडाटी भन्नुपर्दाखेरि काठमाडौँ बाहिर ठुला आइटी इन्डस्ट्री आइसिटी इन्डस्ट्री छैनन्। छैनन् किन भने दुईवटा कारणले, एउटा चाहिँ त्यहाँ ग्रेजुएट्सहरू छैनन्। अघि भनेका जनशक्ति चाहियो नि त काम गर्नलाई, होइन? त्यो किनभने पपुलेसन कम छ, जस्तो काठमाडौँ त हामी झन्डै झन्डै 40-50 लाखको पपुलेसन छ र पो हामीले त्यो जनशक्ति पाइरहेछौँ, यहाँका इन्डस्ट्रीले मान्छे पाइरहेछन्। अब तपाईँ अरू सहरमा, अलिक साना सहरहरूमा, काठमाडौँ बाहिरका सहरहरूमा तपाईँले चाहिँ 100 जना आइटी ग्रेजुएट्सहरू टिकाएर राख्छु, एउटा हट्यो भने पनि अर्कोलाई म रिक्रुट गरेर जान्छु भन्ने कन्फिडेन्स एउटा चाहिँ भनौँ न अहिले भन्दा त्यसको चाहिँ भयो एउटा इन्डस्ट्रियलिस्टलाई अथवा एउटा अन्टरप्रेनरलाई एउटा कम्पनीको चाहिँ लगानीकर्तालाई त्यति कन्फिडेन्स भएन भने त उसले त्यहाँ कम्पनी खोल्ने। त्यसो हिसाबले मैले एकदम खुलेर भन्नुपर्छ तपाईँसँग, मैले काठमाडौँ बाहिर पनि जस्तो पोखरा, वीरगन्ज, नारायणघाट, बुटवल अनि त्यसपछि पूर्वमा विराटनगर, दमक, यस्ता ठाउँहरूमा छिटपुट रूपमा छन् केही केही सामान्य कम्पनीहरू, 20-25 जनाका म्यान पावर भएका, त्यस्ता चाहिँ जनशक्ति भएका कम्पनीहरू केही केही छन्। तर हामीले त्यहाँ अलिक ठुलो स्केलको चाहिँ भेटन हो, हामीले सबैतिर एक किसिमले हिँडिसकेका छौँ, हेरिसकेका छौँ, त्यहाँभन्दा ठुलो स्केलमा चाहिँ भेटिएन।
1: देशको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको कति हिस्सा छ?
0: कम्प्रिहेन्सिभ स्टडी त्यस्तो भएको छैन, ठ्याक्कै यति छ भन्नलाई। हामीले 1-3 वर्ष अगाडि नासा आइटी, आइडिएस लगायत हामी केही संस्थाले यसमा काम पनि गरेका थियौँ। त्यतिखेर हामीले 66 मिलियनको हाराहारीको एउटा आँकडाले उकटेको हाम्रो तथ्याङ्कको हिसाब गर्दाखेरि, तर साँच्चै बजारमा विधिले देशको अर्थतन्त्रमै चाहिँ एकदमै राम्रो टेवा दिइरहेको छ भन्ने कुरामा नम्बर छोडिदिनुहोस्, पर्सेन्टेज छोडिदिनुहोस् एकदिन, तर राम्रो छ भन्ने कुरामा अर्को कुनै शङ्का रहेन, नम्बर वान। नम्बर टू, यो कुरा अघिल्लो जुन चुनाव भयो त्यसलाई तपाईँका प्रमुख राजनीतिक दलका सबैका त्यो वाचापत्र, घोषणापत्र, जे जे भनेर हेर्नुहुन्छ ती सबैमा सबैले सूचना प्रविधि प्रमुख एउटा आधारको रूपमा बनाएका थिए। दोस्रो
1: डिजिटल अर्थतन्त्र नै भन्नेको
0: हो। अनि अहिले ठ्याक्कै त्यसको अहिले भर्खरै पनि जुन सरकारको नित्यता कार्यक्रम आयो त्यसमा सूचना प्रविधिलाई चाहिँ त 4 वटा रणनीतिक क्षेत्रमध्ये सूचना प्रविधि पनि रणनीतिक क्षेत्र हो भनेर भनिएको छ। यसरी हेर्दाखेरि सूचना प्रविधिले पक्कै पनि नेपालको अर्थतन्त्रमा प्रमुख भूमिका खेलेको छ र आगामी दिनमा त्यो अझै बढ्दै जाने कुरामा चाहिँ डाउट रहेन।
1: सरकार स्तरको प्रयोग चाहिँ कस्तो छ?
0: होइन, राम्रो छ। म त तपाईँले आज हेर्दा जस्तो सरकारी कुरा गर्नुभयो, मैले 2005-06 नेपालका नगरपालिकाहरूमा करको क्यालकुलेसन गर्ने सफ्टवेयर निर्माण गरेको मान्छे हो म। हामीले त्यतिखेरै जुन कम्पनीसँग आबद्ध भएर हामी काम गरिरहेका थियौँ, 2008 डेटा हेर्नुहुन्छ भने त्यतिर 58 नगरपालिका थिए। 58 नगरपालिकामध्ये झन्डै झन्डै 42 नगरपालिकाले कुनै न कुनै सफ्टवेयर प्रयोग गरेका थिए। त्यो बेला बेस एकदम स्ट्रङ बनेको। आज तपाईँले करको सिस्टम हेर्नुहोस्, आइआरडीको होइन, अन्तर्राष्ट्रिय विभागको ऊ हेर्नुहोस्, मजाले चलेको छ। मालपोतको हेर्नुहोस्, मजाले चलेको छ। तपाईँको यो नक्सावाला जुन सर्वे डिपार्टमेन्ट छ, नापी, मजाले चलेको छ। नागरिकता

0: नेसनल आइडी छ, त्यो चलेको छ, पासपोर्ट चलेको छ, अहिले तपाईँ जुनसुकै कार्यालयमा जे गर्न जाने भन्नुहुन्छ, विद्युत प्राधिकरणदेखि नेपाल टेलिकमसम्म जहाँ जानुभयो भने के त भन्दाखेरि यो प्रयोगमा भएको छ। यो हिसाबले नेपालमा सरकारी कार्यालयहरू एकदम वान अफ द अर्ली एडाप्टर्स अफ टेक्नोलोजी हो, राम्रोसँग प्रयोग भएको छ। अब मात्र त्यहाँ ग्याप के छ भने ती टेक्नोलोजीहरू चाहिँ एकअर्कासँग बोल्दैनन्, इन्टर अपरेबल छैन, ती सिलोजमा छन्, त्यसका चाहिँ स्केलेबिलिटी बढाउने गर्नलाई गाह्रो छ, यसका अरू पक्ष चाहिँ छन् तर प्रयोग राम्रो भएको छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात् आइटी क्षेत्र, यसमा अवसर र कमाईबारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
3: safety!
2: Michelin, Michelin.
4: World's number one tire brand.
5: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
6: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
5: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदिने नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात् आइटी क्षेत्र, यसमा अवसर र कमाइबारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौँ। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
3: हुन्छ, धन्यवाद।
2: हामीले यो सूचना प्रविधिको बारेमा कुराकानी गऱ्यौँ, विश्व स्तर र हाम्रो स्तर पनि के छ, कसरी हामी काम गरिरहेछौँ भनेर पनि कुराकानी गरिरहेका छौँ। साथसाथै रोजगारीका कुरा, यसका पढाइका कुराहरू पनि गऱ्यौँ। यो साइबर सुरक्षा, एआई र डेटा साइन्स हामीले प्रयोग पनि गरिरहेका छौँ। अझ विशिष्टकृत यो साइबर सुरक्षा, एआई र डेटा साइन्स लन्च गरेर विद्यार्थीमा चाहिँ पुर्याउने एउटा परिकल्पना गरेर केही कार्यक्रमहरू पनि आएका छन्, यसको बारेमा पनि बताइदिनुहोस् न।
3: अब टेक्नोलोजी अगाडि बढ्यो, अगाडि बढ्दै जाँदाखेरि यो एआई आर्टिफिसियल इन्टेलिजेन्स भन्ने टेक्नोलोजी चाहिँ करिब करिब सन् 1950 हारारी आएको आउन चाहिँ, यसको जन्म चाहिँ त्यतिखेरै भएको, 75 वर्ष पुरानै हो टेक्नोलोजी चाहिँ। तर के भने अहिले विगत 5-6 वर्षमा यो आर्टिफिसियल इन्टेलिजेन्स एआई भन्ने डोमेनमा जति प्रगति भयो त्यो अगाडिको 60-70 वर्ष नभएको प्रगति भयो। त्यो हिसाबले अहिले यतिखेर आएर एआईमा व्यापक प्रगति भयो। अनि एआईमा प्रगति हुनको लागि दुईवटा चिज रहे, एउटा चाहिँ प्रशस्तै डाटाहरू तथ्याङ्कहरू खेल्न सक्ने क्यापेबिलिटी बन्यो, त्यसका चाहिँ मोडलहरू बने, टुलहरू बने, र त्यसलाई ठेक्ने गरी चाहिँ हार्डवेयर इन्फ्रास्ट्रक्चर पनि बन्यो। भनेपछि अब के हो भने भएभरका सबै डेटाहरूलाई एक ठाउँमा राखेर त्यसलाई प्रशोधन गरेर हामीलाई चाहिएको खालको नतिजा तुरुन्तै दिन सक्ने मोडल तयार भए, त्यसका हार्डवेयर सफ्टवेयर दुइटै तयार भए, त्यही भएर एआई बन्यो।

0: अब यो सँगसँगै के भयो भने यो जुन डाटालाई प्रशोधन गर्ने त्यो अघि भनेको प्याटर्न निकाल्ने कुनै कुरा चाहिँ भविष्यवाणी गरिदिने अथवा भविष्यवाणी नभनौँ प्रेडिक्सन गर्ने अगाडि नै चाहिँ यस्तो हुन्छ भनेर भनिदिने यो सबै टेक्नोलोजी के त डेटा साइन्समा छ जुन डाटाको छुट्टै साइन्स भनौँ न अब हामीले फिजिक्स साइन्स पढे जस्तै डेटालाई मात्रै चलाउने एउटा विधा निस्क्यो त्यसको नाम डेटा साइन्स भयो जसले यो जुन डाटालाई नै प्रयोग गरेर काम गर्ने भने त अब सामान्य ल आज चाहिँ घाम लाग्ला कि पानी पर्ला भनेर हेर्ने कहाँबाट भन्दाखेरि माथि भूपग्रहबाट चाहिँ तस्विर खिचिन्छ बादलको अनि त्यसपछि विभिन्न यहाँ भएका प्रेसर चाहिँ अरू अरू खालका चाहिँ यो के भन्छ ह्युमिडिटी यताउति सबै क्यालकुलेट हुन्छ अनि त्यो क्यालकुलेट गरेर प्रशोधन गरेर ल है यस्तो यस्तो बादल यस्तो यस्तो भयो भने चाहिँ यो चाहिँ अब पानी पर्ने सम्भावना हुन्छ भनेर भनिदिन्छ यो पाटो जुन यसो गर्ने भनेको छ अहिलेको त्यो डाटालाई प्रशोधन गरेर यो हुन्छै हुँदैन भन्ने काम चाहिँ डेटा साइन्सले काम गर्यो अब एआईले डेटा साइन्सलाई चाहिँ प्रमोट गर्यो अथवा चाहियो यो सबै हुँदाखेरि के भइदियो भने भएभरका सबै डाटा एक ठाउँमा आइसकेपछि त डाटा त के हो सम्पत्ति भयो अब डाटाको आधार हुने भयो नि त सबै कुराहरू अब अहिले भएका वार पनि डेटाको आधारमा कसैलाई मार्नु पर्यो डेटाको आधारमा कसैलाई उठाउनु पर्यो डेटाको आधारमा सबै कुरा डेटाको आधार हुने भए भने शक्तिशाली भयो डेटा अनि सबै त्यो त डेटा शक्तिशाली भएपछि अब के गर्ने भयो त भन्दा यो डेटामा मसँग डेटा भए हुन्थ्यो भन्ने चाहिँ धेरै हुने भयो किन डेटाले पैसा कमाउँदैछ डेटाले प्याटर्न निकाल्छ प्रेडिक्ट गर्छ अनि त्यसको आधारमा पैसा कमाइन्छ यो त देखियो भनेपछि अब डेटालाई त्यो तथ्याङ्कलाई आफ्नो बनाउन खोज्ने चाहिँ मान्छेहरू भए जुन चाहिँ के त जसले दुःख गरे डेटा ल्यायो त्यो त ल्याइहाल्यो जसले दुःख गरेका छन् अर्काको चोर्न खोज्ने भयो अनधिकृत रूपमा डेटा लिन खोज्ने भयो भनेपछि अर्काको डेटा चोर्न खोज्ने भनेपछि हामीसँग के आयो त भन्दाखेरि यहाँनिर डेटाको रिस्क आयो भनेपछि साइबर क्राइमहरू हुने भए चोरी हुने भए त्यो रोक्ने टेक्नोलोजी चाहिँ के भयो त साइबर सेक्युरिटी भयो अनि त्यो भएको हुनाले यो तिनवटा जुन अहिले तपाईँले राइटली दिनुभयो डेटा साइन्स एआई र साइबर सेक्युरिटी यो चाहिँ अबका दुनियाँमा जति तपाईँ डेटा साइन्स र एआईको चाहिँ बढोत्तरी हुँदै जान्छ जति यिनीहरू राम्रा हुँदै जान्छ जति तगडा हुँदै जान्छन् जति यिनीहरूले चाहिँ बढीभन्दा बढी आफ्नो भ्यालु बढाउँदै जान्छन् त्यति के त भन्दाखेरि त्यो हेरेर त्यसलाई अनधिकृत रूपमा प्रयोग गर्ने चाहिँ जमात पनि बढ्दै जान्छ अनि त्यो रोक्नको लागि मलाई चाहिँ सिपाही चाहियो भनेपछि त्यो सिपाहीवाला जुन टेक्नोलोजी तपाईँले अहिले साइबर सिक्युरिटी भन्नु त्यसको पनि स्कोप चाहिँ बढ्दै गयो भनेपछि यो जुन तिनवटा चिज भनेका अहिलेका दुनियाँमा एकदम चाहिने खालकै टेक्नोलोजी चाहिँ भएको
1: अब त मानिसको गोपनीयता माथिको हक पनि कता कता खोसिने हो कि भन्ने एउटा चुनौती समस्या देखिएको छ नि
0: राइट भन्नुभयो तपाईँले गोपनीयता डाटा प्राइभेसीको कुरा जुन छ अब यो मान्छेका विभिन्न आफ्ना यो चाहिँ व्यक्तिगत सूचना हुन् व्यक्तिगत चाहिँ तथ्याङ्क हुन् अनि यो चिज चाहिँ कहीँ कतै दिनलाई कसै मेरो चाहिँ कन्सेन्ट चाहिन्छ अथवा मेरो चाहिँ अनुमति लिनुपर्छ अनि मात्रै दिइन्छ भनेर डेटाहरूलाई क्लासिफाई गरिएको हुन्छ कुनै पनि देशले क्लासिफाई गर्छ त्यो देशले क्लासिफाई गरेपछि त्यो देशभित्र भएका सबै इन्टिटीहरूले के गर्नुपर्छ भने जुन जुन कुरा चाहिँ कन्सेन्ट बिना काहीँ नलिने प्रयोग नगर्ने नहेर्ने भनेको छ त्यो चाहिँ हेर्न पाइँदैन यति कुरा करिब करिब राखेर डेटा प्राइभेसी एक्ट बनेको छ अब के छैन भने यो डेटा प्राइभेसी एक्टमा टेकेर हामीले चाहिँ संरचना जुन छ त्यो संरचना बनाउनु पऱ्यो नि त अब मलाई मेरो तथ्याङ्क इभन सरकारले भने के कहाँ प्रयोग गरिरहेछ केमा प्रयोग गरिरहेछ त्यो प्रयोगमा मलाई जानकारी दिएछ कि छैन भन्ने राइट हुन्छ कि मसँग उसले मलाई जानकारी दिनुपर्छ त्यो कुरा पनि हामीलाई भएको छैन भनेपछि ठ्याक्कै तपाईँले यही भनेको ठाउँमा चाहिँ के भने बाई रुल बाई ल बाई पोलिसी वी ह्याभ पोलिसी इन्ट्याक्ट त्यसमा केही चेन्ज गर्नुपर्ला ठिक छ त्यो चेन्ज गर्नुपर्छ समयअनुसार त्यसलाई अपडेट गर्दै जानुपर्छ एमेन्ड गर्दै जानुपर्छ भनेपछि लिगल प्रोसेस इन्ट्याक्ट छ प्राइभेसीमा त्यहाँ प्रब्लम छैन तर अपरेसनली त हामीले देखिरहेका छौँ जस्तो विभिन्न खालका डेटा त आइरहेछन् चुइरहेछन् ओ चुइनुको एउटा कुरा अघि तपाईँले साइबर सेक्युरिटी भनौँ यहीँ जोड दिन्छु कि चुइनुको एउटा कुरा भनेको मैले डेटा तथ्याङ्क चाहिँ कलेक्ट गरेँ तर त्यसको ढोका चाहिँ राम्रोसँग लाइन त्यहाँ गार्ड राखिनँ सुरक्षित बनाइन भने त अर्को आएर के गर्ने भयो लानी भयो चोर्नी भयो अनि त्यो चोरले चाहिँ के गर्छ भने जहाँ डेटा राख्यो उसलाई भन्छ ए मसँग त्यो डाटा यहाँ आयो कि मलाई पैसा देऊ होइन भने म त्यो सार्वजनिक गरिदिन्छु हो भन्छ अनि उसले पैसा दियो अरे भने त त्यहाँनिर नेगोसिएट भयो काम भयो त्यो फिर्ता गर्यो अथवा उसले डिलिट गर्यो नत्र भने के गरिदियो भने उसले सार्वजनिक गरियो यही सार्वजनिक गरेको हुनाले हाम्रा कतिपय पासपोर्टहरू, हाम्रा व्यक्तिगत विवरणहरू, अलि अस्ति चाहिँ एउटा इन्जिनियरिङ विद्यार्थीहरूको सबै डेटाहरू यो डार्क वेबमा कहाँ कहाँ सबैतिर छपाछुलो भएको न्युज आएको थियो। भनेपछि यसरी जसले डेटा अरूको डेटा कलेक्ट गर्ने हो, कलेक्ट गर्ने मान्छेले त्यो डेटाको सुरक्षा गरेर त्यहाँ चाहिँ डेटाको प्राइभेसी गोपनीयताको हक कायम हुने गरी त्यसलाई राख्ने दायित्व पनि हुन्छ। त्यो दायित्वहरूमा हामी अझै अलिकति अवेरनेस पुगेको छैन। त्यो कतिपय अवस्था चाहिँ जस्तो इभन म अघि त्यहाँ तलबाट माथि आएँ, मैले चाहिँ त्यहाँ कन्ट्याक्ट डिटेल हेरेँ, त्यहाँ सबैको फोन नम्बर थियो के। अब त्यो फोन नम्बर मैले लिएर मिसयुज गर्न सक्छु नि त उदाहरणको लागि। भने चाहिँ मैले फोन नम्बर नराखेँ, आजकल म फोन नम्बर राख्दिनँ कहीँ पनि, अनलेस नेसेसरी मलाई बडु कार्ड दिन्छु कसैलाई चाहिन्छ भने फोन नम्बर दिन्न कसैलाई। भने चाहिँ के भने हामीले डेटा लिइसकेपछि त्यो डेटा साँच्चै किन लिइरहेको छौँ, त्यसको प्रयोजन के हो, त्यो डेटा लिइसकेपछि म भोलि त्यो डेटालाई के गर्छु, कसरी सुरक्षित गर्छु, कसरी म त्यसलाई आवश्यक काम सिधेपछि म त्यसलाई नष्ट गर्छु भन्ने खालका चिज चाहिँ हाम्रा सबै इन्डस्ट्रीहरूमा एउटा पोलिसी नै आवश्यक हो। डेटा पोलिसी, डेटा चाहिँ म्यानेजमेन्ट पोलिसी, प्राइभेसी पोलिसी हामीले बनाएर इम्प्लिमेन्ट गर्न जरुरी छ।
1: म ठ्याक्कै यो साइबर सेक्युरिटी, साइबर सुरक्षाको बारेमा कुराकानी गरिरहँदा नेपाल प्रहरीमा सबैभन्दा बढी उजुरी अहिले कुनै देखिन्छ भने साइबर सुरक्षाको छ। उहाँहरूलाई एकदमै हम्मे हम्मे छ, उहाँहरूले त्यो सल्भ नै गर्न सक्नु भएको छैन, उहाँहरूले के गर्ने यस्तो अवस्थामा चाहिँ?
0: अनि देखिरहेको छु विगत 4 वर्षदेखि डबल हुँदै गइरहेको छ। मैले पनि तथ्याङ्क हेरिरहेको छु, सिआइबीको तथ्याङ्क हेर्दाखेरि अब त डबलले पनि, यो वर्ष त डबलले पनि अहिले पनि डबल भइसक्यो वास्तवमा। पोहोरको तथ्याङ्क हेर्दाखेरि अहिले 26 अहिले आधी उधीमै उहाँहरूको पोहोरको डबल भइसक्यो। यो हेर्दा फोरफोल्ड हुने सम्भावना छ, उजिरको चाहिँ तपाईँले सही भन्नुभयो, त्यो देखिन्छ। उहाँहरूको अब दुईवटा कुरा भयो, एउटा चाहिँ के हो भने त्यहाँभित्रका आफूलाई इक्विप गर्नु पऱ्यो, आफूलाई त्यो म्यान पावर बढाउने कुराहरू, त्यहाँभित्रका पनि क्षमता अभिवृद्धिका उहरू बढाउनु पर्ने छ, एउटा त त्यो पाटो भयो। अर्को भनेको अब चोर बढ्यो भनेर पुलिस मात्रै बढाएर हुँदैन, कहाँनिर हान्नु पऱ्यो भने चोर किन बढ्यो भने घर सुरक्षित नभएर बढ्यो। भनेपछि अब के त भन्दाखेरि मेरा घर सुरक्षित गर्नुपर्छ भन्ने कुरा पनि के त भन्दाखेरि घर मालिकले हेर्नु पर्यो। भनेपछि मैले अघि भने अवेरनेस हामीले जेनेरेट गर्नु पऱ्यो, मान्छेलाई चाहिँ यस्तो हो है भनेर शिक्षित बनाउनु पऱ्यो, दीक्षित बनाउनु पऱ्यो कि तथ्याङ्क यसरी राख्ने, यसरी सुरक्षित गर्नुपर्छ, यस्तो तथ्याङ्क राख्नै पाइँदैन, यस्ता यस्ता कुरा चाहिँ यो तरिकाले यसलाई चाहिँ 2-fold गरेर 3-fold गरेर यसलाई चाहिँ इन्क्रिप गरेर भने कसैले नबुझ्ने भाषामा चाहिँ परिणत गरेर डेटा राख्नुपर्छ। यी सबै कुराहरू चाहिँ बिस्तारै मान्छेलाई अवेर पनि गराउनुपर्छ र यतापट्टि चोर दोष लाउनुभन्दा थैलीको चाहिँ ऊ गाँठो राम्रो पार्नु भन्छ नि, त्यही तरिकाले हामीले उतापट्टि त यो कहिले पनि रोकिँदैन, यो संसारमा यहाँको मात्रै होइन संसारभरिको प्रब्लम हो अहिले, यो चाहिँ साइबर सम्बन्धी क्राइमहरू बढिरहेको छ, जहाँ पनि बढिरहेछ। त्यो चिज रोक्नलाई एउटा काम त्यहीँ बढ्नु गर्नु छ, अहिले सफिसियन्ट छैन, त्यसको मतलब अहिलेको हाम्रो चाहिँ संरचना सफिसियन्ट छ भने होइन, त्यहाँ संरचना सफिसियन्ट छैन, उहाँले थप काम गर्नुपर्ने, प्राविधिक रूपमा उहाँहरू इक्विप हुनुपर्ने, अरू धेरै कुराहरू छन्, त्यहाँ म्यान पावर बढाउने, स्किल बढाउने, टेक्नोलोजी भित्राउने कुरो त्यहाँ ल्याउनु पर्यो। सँगसँगै हामीले चाहिँ साना साना विद्यार्थीदेखि लिएर स्कुल लेभलदेखि नै साइबर सुरक्षा सम्बन्धी अवेरनेसका प्रोग्रामहरू ल्याउनु पर्यो, साइबर सेक्युरिटी डेटा प्राइभेसीका कुराहरू त्यहाँ कोर्सहरूमा इम्बेड गर्नु पर्यो, कम्पनीमा भावी पुस्ता सुरक्षित भयो नि त, त्यहाँबाट होला नि त हामीले गर्ने। अनि त्यसपछि बाँकी चाहिँ कर्पोरेट हाउसहरूमा अथवा हाम्रा अर्गनाइजेसनहरूमा डेटा पोलिसी, डेटा प्राइभेसी र तपाईँको साइबर सेक्युरिटी सम्बन्धी के त अवेरनेस लिएर पोलिसी लिएर आएर इम्प्लिमेन्ट गरेर त्यसको अडिट गर्ने मेकानिजम
1: पनि हुनु पऱ्यो, हामीले प्रयोग गरिरहन्छौँ यदि यो एआई सूचना प्रविधि।
0: त्यही भएर यो अहिले तपाईँ चाहे एआई भन्नु
1: जिम्मेवारी को
0: हो, अकाउन्टेबल चाहिएको हो भने कोही एउटा क्षेप्यास्त्र प्रयोग गर्यो भनेर एआईले तपाईँलाई त्यहाँ भन्यो, 5 क्षेपास्त्र लन्च गर्यो भन्ने खालको सूचना तपाईँको राडरमा आइसक्यो, राडरले 5 क्षेपास्त्रको लाइन दिइसक्यो, आइनिसक्यो हेर्नुहोस्। अब काउन्टर एट्याक भनेको त उसले त एकैचोटि बुडुङ्गो आफ्नो किन डिफेन्स मेकानिजम त उसले अन गर्नु पऱ्यो, त्यो बटन थित्ने काम त्यहाँनिर समवन ह्युमन इन द मिडल हुन्छ। अब उसको विवेक, उसले त्यहाँ के गर्यो भने उसले आफ्नो विवेक लगायो, फलाना देशले मलाई 5 क्षेपास्त्र पठायो, यो त अलिकति ऊ भएन, उसले मलाई पठाउनु भयो त यतिवटा पठाउनु पर्ने, यहाँ पठाउनु पर्ने, यहाँ मलाई यसरी धोस्ताउनु पर्ने, पठाउनु पर्ने। अब सिस्टमले भन्यो सेन्ड गर, एट्याक भयो, तैँले चाहिँ तेरो आफ्नो छोड्दै भनिसक्यो, उसले अहिले उसलाई त्यही भन्यो, सिस्टमले त्यही भन्यो, ऊ एकछिन सोच्यो, एकछिन होल्ड गर्यो, एकछिन आफ्नो बुद्धि लगायो, यो त होइन, यसो गर्नु हुँदैन भनेर उसले अलिकति सोचेर उसले त्यो होल्ड गरेका थियो, पछि हेर्दाखेरि के त त्यो त्यो सिस्टम चाहिँ फेल रहेछ, त्यहाँ सम्भव रहेछ। भनेपछि के हो भने यहाँनिर कुनै पनि एआई प्रविधि प्रयोग गर्दाखेरि अथवा कुनै पनि टेक्नोलोजी, किन एआई मात्रै, तपाईं यसरी हेर्नुहोस् एमआरआई भन्नु न सामान्य एउटा एमआरआई सिटी स्क्यान हेर्दाखेरि तपाईँलाई चाहिँ भित्र एउटा स्टोन देखियो भनेर भयो एकछिनलाई अनि त्यसपछि डक्टरले हतरपत्त अपरेट गरेर भित्र स्टोनै रहन्छ भनेपछि त्यहाँनिर डिसर्गन्ट सर्जन हो नि त मलाई असिस्ट चाहिँ

0: तर ह्युमन इन द सेन्टर हुन्छ नै, त्यो भनेर रेस्पोन्सिबल चाहिँ त्यो प्रविधि प्रयोग गरेर जसले यो काम गर्यो, जुन निर्णय लियो, त्यसले जे क्षति भयो या फाइदा भयो त्यसको अकाउन्टेबल भनेर चाहिँ त्यो एक्सन गर्ने या गराउने चाहिँ अकाउन्टेबल। त्यो भएको हुनाले पनि तपाईँले फुल्ली एआईलाई ट्रस्ट गर्नु हुँदैन, फुल्ली सिस्टमलाई ट्रस्ट गर्नु हुँदैन। यसले तपाईँलाई सहयोग गर्छ, तपाईँसँग त्यो क्षेत्रको के हुनुपर्छ, डोमेन नलेज हुनुपर्छ। त्यो क्षेत्रको तपाईँलाई विशेष नलेज भएन भने तपाईँले रङ डिसिजन लिनुहुन्छ, किन तपाईँलाई थाहा छैन उसले जे भने त्यही भनिदिनु भयो। तपाईँ त्यो क्षेत्रको विज्ञ भएर अनि त्यो विज्ञता भएको क्षेत्रमा चाहिँ ए या अन्य कुनै टेक्नोलोजीको चाहिँ सहयोग लिनुभयो भने बल्ल तपाईँको के त इफिसियन्सी बढेर तपाईँले त्यसलाई सही तरिकाले प्रयोग गर्नुभयो, तपाईँले अरूलाई दोष लाउन मिल्दैन।
1: हो, हामीले पनि प्रयोग गर्छौँ, हामीले पनि समाचार कक्षमा एआई प्रयोग गरिरहेको छौँ अहिले पछिल्लो पटक, तर आफूलाई थाहा चाहिँ हुनु पर्दो रहेछ। थाहा भएन भने चाहिँ उसले गलत सूचना दियो भने पनि त्यो जानी भयो,
0: जानी भयो त। तपाईँको हेर्नु न कस्तो यो एआई एउटा यस्तो छ अहिले त, यो एकदम एकदम बढी वफादार छ कि, यो बढी वफादार छ कि। उसले तपाईँलाई सकेसम्म चाहिँ के गर्छ भने रङ इन्फर्मेसन दिनै चाहन्न कि। कुनै बेला के भनिदिन्छ भने ल यताउति गऱ्यो तपाईँलाई चाहिँ कुरा गर्दै गर्दा एक ठाउँमा चाहिँ अब के गरिदियो भने उज्यालो नेटवर्कको चाहिँ भैँसेपाटी कारले अनुसार भनिदियो कि, मलाई उज्यालो नेटवर्क कहाँ छ भने थाहा भएन भने के गर्छु त, त्यही चिज पत्याएर लेखिदिन्छु नि त। तर तपाईँ त्यो क्षेत्रको जानकार हो भने तपाईँलाई के छ उज्यालो नेटवर्कको चाहिँ ऊ भैँसेपाटी छैन त्यही भएर सूचना गलत हो, मैले यो सूचना चाहिँ डिस्कार्ड गर्नुपर्छ भने तपाईँले थाहा पाउनुहुन्छ। हो त्यो भएको हुनाले के त यो अलिक बढी हेलुसिनेट गरिदिन्छ क्या एआईले, त्यही भएर तपाईँलाई गलत सूचना पनि सही तरिकाले भनिदिन्छ, एकदम ओभर कन्फिडेन्सको साथ भनिदिन्छ, लजिकका साथ भनिदिन्छ, तपाईँलाई पत्याउ पत्याउ लाग्ने गरी भनिदिन्छ। त्यो भएर तपाईँ त्यो क्षेत्रको विज्ञ हो भने तपाईँले त्यसलाई थाहा पाउनुहुन्छ, के लाउन सक्नुहुन्छ। तपाईँ त्यो क्षेत्रको विज्ञ होइन भने सक्नुहुन्न। त्यसो भएको हुनाले एआईलाई अन्धधुन्ध त्यो सिटामोल खाए जस्तो प्रयोग गर्नु चाहिँ भएन। तपाईँ त्यो क्षेत्रको विज्ञ भने तपाईँको विज्ञताको क्षेत्रमा एआई प्रयोग गर्नुहोस्, त्यसले तपाईँले धेरै माथि पुऱ्याउँछ।
1: अब यो सबै काम एआईले गर्ने भएपछि यो पेसा कर्मीहरूले प्रविधि अनुसार आफूले अध्यावधिक गर्ने चुनौती चाहिँ कतिको छ?
0: तपाईँ ह्युमन इन द सेन्टर, तपाईँको भूमिका कहिले पनि तपाईँ भूमिका विहीन हुनै पाउँदैन, होइन? तपाईँले गर्ने निर्णय त जहिले पनि तपाईँको निर्णय हो, त्यसैले तपाईँ भूमिका विहीन हुँदै हुँदैन, तपाईँ जहिले पनि अकाउन्टेबल हो, तपाईँले चाहिँ प्रविधि या एआईलाई प्रयोग गर्ने हो। तर अब कहाँनिर भने अघि तपाईँले आफूले आफैलाई त्यहाँनिर चाहिँ इक्विप गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट है। तपाईँले अब प्रविधिको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन, एआईको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन भने तपाईँ जस्तै अर्को एउटा सञ्चारकर्मी जसले यो सबै प्रयोग गर्न सक्छ उसले तपाईँको पेसा खाइदिन्छ, एआईले त खाँदैन। अर्को एकजना तपाईँ जस्तैकै व्यक्ति, तपाईँभन्दा लेस कम्पिटेन्ट व्यक्ति होला जसले एआई प्रयोग गर्छ, एआई प्रयोगपछि आफूले आफैलाई तपाईँभन्दा चाहिँ तिन गुणा बढी बलियो बनाउँछ, अनि के गर्छ त द्याट पर्सन विच इज हाफ एज मेबी ट्यालेन्ट एज यु आर, एज क्यापेबल एज यु आर, विथ द हेल्प अफ एआई विल बिकम फोर टाइम्स एज क्यापेबल एज यु आर, तपाईँ रिप्लेस हुनु। त्यो भएर तपाईँले आफूले आफूलाई अध्यावधिक गर्न र आफ्नो क्षेत्रसँग सम्बन्धित यो जे पाए त्यही एआई सिकेर पनि काम छैन कि। तपाईँको क्षेत्रलाई, तपाईँको पेसालाई, तपाईँको कामलाई जुन चाहिँ खालको चिज आवश्यक पर्छ त्यो सिक्नुहोस् र त्यसैबाट अगाडि बढ्नुहोस्।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आइटीबारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरे। नेपालमा पनि यो प्रयोग विश्वमा भएपछि नेपालमा पनि स्वाभाविक रूपमा बढी नै रहेको छ। अब सरकारले चाहिँ यसलाई कसरी ह्यान्डल गरेर लिएर जानुपर्छ, कस्ता नीतिगत चुनौतीहरू कस्ता छन्, अहिले कस्तो छ र यसलाई चाहिँ कसरी अगाडि बढाउनुपर्छ?
0: हामी कहाँनिर छौँ भने प्रविधिहरू प्रयोग भएका छन्, ती सबै के त यो टापु टापु टापु मिलेर बसेका छन्। मालपोतको एउटा टापु बनेको छ, नापीको अर्को टापु बनेको छ, पुलिसको अर्को टापु बनेको छ, नगरपालिकाको अर्को टापु बनेको छ, टापु टापु टापु टापु भन्ने विभिन्न ठाउँमा चाहिँ आइआइडीको अर्को टापु होला, सबै टापुहरू छन्, एक्जिस्ट छन्, इन्ट्रेस्टिङै छ। अब अहिलेको सरकारको प्राथमिकरणमा के पर्नुपर्छ जस्तो लाग्छ भने यी टापुहरूलाई जोड्ने काम गर्नुपर्छ। सबभन्दा पहिला यी टापुहरू एकअर्कासँग कम बोल्छन्, सकेसम्म भाषै मिल्दैन यिनीहरूको, अनि यिनलाई के त भन्दा यिनीको बिचमा कनेक्टिभिटी चाहिन्छ। त्यसलाई चाहिँ यी टापुहरूले एकअर्कालाई सूचना र तथ्याङ्क आदान प्रदान गर्न सक्ने मेकानिजम एउटा जान्नुपर्छ पहिलो कुरो। त्यसो गर्नको लागि त्योभन्दा तल एउटा फाउन्डेसन लेयर भन्छ त्यसको, यसको फाउन्डेसन लेयरमा यो डिपिआई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर त्यो क्रिएट गर्नुपर्छ। त्यो भनेको मान्नुहोस् तपाईँको यो अहिलेको एनआइडी एउटा डिपिआई हो, यो एउटा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर हो, किनभने यो एनआइडी सबैतिर जोडिएको हुन्छ। ट्याक्स पेयर आइडी जुन छ त्यो पनि एउटा एउटा यसको स्पेसलाइज्ड आइडी हो। यस्ता चिजहरूले के त कनेक्ट गराउने काम गर्छ। त्यसपछि जब तपाईँ तलको डिपिआई बन्यो, टेक्निकल भाषामा इन्टर अपरेबिलिटी भन्छ, यी सिस्टमहरू एक आपसमा बोल्न थाले भने अब के त भन्दाखेरि डेटा एक्सचेन्ज पोलिसी चाहियो। मलाई तथ्याङ्कहरू एकले अर्कालाई आदान प्रदान साट्ने पोलिसी छैन क्या हामीसँग। त्यसलाई कतिपय कानुनी कतिपय व्यवहारिक रूपमा त्यहाँ काम गर्नुपर्ने छ। त्यति डेटा चाहिँ एकले अर्कालाई डेटा चेन्ज एक्सचेन्ज गर्ने पोलिसी चाहियो। अनि त्यति भइसकेपछि अब के त तपाईँको एकचोटि कुनै एक ठाउँ डेटाको ओनरसिपको त्यो डेटा कसको हो त, नागरिकताको तपाईँको नागरिकता डेटा कसको हो, ल्यान्डको डेटा कसको ओनरसिप हो, उद्योगको डेटा कसको ओनरसिप हो, त्यो डेटाको ओनरसिप पनि फिक्स गर्नु पर्यो। र डेटाको स्ट्यान्डर्ड भन्छ अर्को, कुन डेटा कस्तो गरी राख्ने हो त, तपाईँलाई मन लाग्यो तपाईँले एक किसिमले डेटा राख्नु, मलाई मन लाग्यो अर्को किसिमले राखेँ, त्यो डेटा कसरी राख्नुपर्ने हो त, नागरिकता नम्बर राख्दाखेरि कसरी राख्नुपर्ने हो, 1-2-3-4-5-6 राख्नुपर्ने कि 1-2-3-4-5-6 राख्नुपर्ने, एकदम साधारण कुरा के, हाम्रो त अब्लिकवाला छ नि धेरै नागरिकता त। यी डेटाका स्ट्यान्डर्ड भए, अनि त्यो स्ट्यान्डर्ड भइसकेपछि त्यो डेटा चाहिँ मसँग भएका तथ्याङ्कहरू त्यो डेटा स्ट्यान्डर्ड अनुसार बसेका छैन, डेटा क्वालिटी अलिकति टेक्निकलको कुरा भयो। डेटाको चाहिँ तपाईँको तलपट्टि डिपिआई भयो, इन्टर अपरेबिलिटी, डेटा एक्सचेन्जको तपाईँको पोलिसी, डेटा स्ट्यान्डर्ड, डेटा क्वालिटी, यति कुरा भइसकेपछि अब तपाईँले अर्को एउटा पोलिसी छ, अहिले उसमा पनि आएको छ, ओन्ली वान्स पोलिसी भने, एकचोटि कुनै तथ्याङ्क तपाईँले नेपाल सरकारलाई दिनुभयो या काहीँ पनि दिनुभयो भने त्यही चिज बारम्बार काहीँ पनि दिनु पर्दैन। तपाईँले एकचोटि तपाईँको नागरिकता दिइसकेपछि त्यही नागरिकता तपाईँले हजार ठाउँमा किन दिनु पर्यो, जुन नागरिक तपाईँको नागरिकता डिटेल कहाँ छ, गृह मन्त्रालयसँग छ अथवा तपाईँको चाहिँ सिडिओ कार्यालयमा छ, जसलाई तपाईँको नागरिकताको डिटेल चाहियो तपाईँको ब्याङ्कलाई भने त्यो ब्याङ्कले के गर्नु पर्यो, यस सिडिओ कार्यालय फलानाको नागरिकता नम्बर के हो मलाई दिए भनेर माग्नु पर्यो। त्यहाँभित्र चाहिँ के त, अघि मैले भनेको डेटा एक्सचेन्ज र इन्टर अपरेट भनेको यो हो कि। यति कुरा भयो भने मानिलिनुहोस् इन्फ्रास्ट्रक्चर यो टेक्नोलोजीमा हाम्रा भित्र भएका यी सबै फ्रिक्सनहरू चाहिँ सिद्धिएर जान्छ। त्यसपछि अरू अरू तरिकाले हामी हाम्रा डेटाका लिभरेज चाहिँ भेरी इजिली गर्न सक्छौँ।
1: यो पछिल्लो समय अब यसरी सूचना प्रविधिको प्रयोग भइरहँदाखेरि अब प्रयोगकर्ता आम नागरिकले यो सूचना प्रविधिलाई प्रयोग गर्दा के कुरामा ध्यान दिने मुख्य गरी?
0: त्यो कहिलेकाहीँ के हुन्छ भने सामान्य मान्छेलाई चाहिँ अब अगाडि बम छ, बम भएपछि म त्यो रातो काट्ने कि निलो तार काट्ने डिफ्युज गर्नलाई, तपाईँलाई त्यो सम्बन्धी नलेज छैन भने तपाईँ त्यो रातो काटे चाहिँ उठ्छ कि निलो काले चाहिँ उठ्छ थाहा छैन हेर्नुहोस्। त्यो भएर मैले अघि भनेका तिनवटा चार किसिमका युजर्सहरूमा हामीले म कुन क्याटेगोरीको युजर हो र मेरा सीमितता के हुन्, मेरा असीमितता के हुन् हेर्नु पर्यो। जुन कुरा थाहा छैन त्यसमा चाहिँ सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, प्रयोग नगर्नु त भन्दिनँ म, सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, आफ्ना सीमितताहरू छन् एज अ युजरको कुरा चाहिँ, जुन मैले थर्ड क्याटेगोरीको युजरको कुरा अरे त्यहाँनिर। अर्को चाहिँ हामीले भनिन्छ नि जङ्गलमा चाहिँ जुन फल एकदमै एकदम रङ्गी चङ्गी छ, एकदम त्यसले लोभ लाग्दो छ, त्यो चाहिँ विषालु हुन्छ, हुनसक्ने सम्भावना उच्च हुन्छ भन्छ कि। सो देयर आर लट अफ ट्र्याप्स, एकदमै लोभ लाग्ने ट्र्याप्सहरू हुन्छन्, बी अवेर अफ द ट्र्याप्स। त्यत्तिकै तपाईँलाई कसैले पनि फेभर गर्दैन, त्यस्ता कुराहरूमा तपाईँ जोगिनु पर्यो। जहाँ पाए त्यहीँ, जे पाए त्यही क्लिक गर्ने, यो फ्रीमा आयो, यो यसो गर्यो, तिमीलाई यस्तो अफर आयो, यस्तो आयो, त्यस्तो अफर खासै आउँदै आउँदैन, तपाईँले लट्री नै भइरहेको छ नि, तपाईँलाई लट्री पर्दा पनि पर्दैन भएर तपाईँ त्यहाँनिर अवेर हुनु पर्यो। काहीँ कसैलाई पत्याइहाल्नु भएन, एसएमएसमा मलाई विशेष चाहियो मलाई पठाइदिनु भने तपाईँकै आफ्नै चाहिँ दाजुले, कजन ब्रदरले, या कोही चाहिँ मामाको छोराले होइन फुपूले पैसा माग्न सक्नुहुन्छ, नपत्याउनुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, कसैले केही भने त्यो पत्याइ नहाल्नुहोस्, समाचार पनि पत्याइ नहाल्नुहोस्, सूचना पनि पत्याइ नहाल्नुहोस्, डाउट गर्नुहोस्, अलिकति शङ्का गर्नुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, जे कुरा पनि भेरिफाई गर्नुहोस्, कसैलाई कुनै नम्बर भनिदिनु भन्नु पऱ्यो भने भेरिफाई गर्नुहोस्। भनेपछि एउटा एकदमै आम लेभलमा सबभन्दा अप्ठ्यारो पर्ने भनेको चाहिँ यो चिल्ड्रेन एन्ड सिनियर सिटिजन हो, बच्चा र वृद्ध हो, एकदम जहिले पनि भल्नरेबल भनेको। त्यो भएर अहिले चाहिँ अर्को एउटा पुस्ता जुन पैसाको लोभले नर्मली यो 25 वर्षभित्रका युवा युवतीहरू पनि उनीहरूलाई थाहा भइकन कुलतमा फसेका छन्, जुन उनीहरूले त्यसको परिणति थाहै छैन। त्यो भएर कसैले ल तपाईँको ब्याङ्क एकाउन्टमा मेरो पैसा आउँछ, त्यहाँबाट तपाईँले चाहिँ यति रुपियाँ राख्नुहोस् अनि मलाई यति दिनुहोस् भनेको कुरालाई तपाईँले त्यत्तिकै यो मैले पैसा पाइहालेँ, इजी मनी पाएँ भने नलिनुहोस्। यस्ता प्रशस्तै अवेरनेस गर्ने सामान्य चिजहरू छन् जुनको जसले अर्को एउटा इपिसोड खान सक्छ तर एउटै उसमा चाहिँ के हो भने जुन कुरा तपाईँ स्योर हुनुहुन्न त्यो कुरा नगर्नुहोस्, सबभन्दा सहज चाहिँ त्यो गर्नुपर्ने चाहिँ त्यो।
1: केही कुरा छन् मैले सोध्न छुटाएको, तपाईँलाई भन्नै मन लागेको, भन्नै पर्ने?
0: होइन, त्यस्तो केही पनि छैन। तपाईँले जुन विषयवस्तु उठान गर्नुभयो यो तपाईँको नेटवर्क मार्फत, यो एकदम आम मानिसहरूले थाहा पाउनुपर्ने र अगाडि बढ्नुपर्ने नै विषय हो। अन्तिममा तपाईँले अघि पनि फेरि यो तालिमको कुरा अलिकति गर्नुभएको थियो, मैले त्यसलाई फेरि रिएड्रेस गरेँ। अहिले पहिलाको जस्तो 4 वर्षे डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ एउटा यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा, तपाईँले अब डिग्री होल डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ देयर इज द हाई टाइम कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर यो मैले अघि भनेको काम गर्दै र पढ्दै वर्क इन्टिग्रेटेड डिग्रिजहरू जुन छन् त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
1: यसमा अलिकति थपिहाल्ने सर, जस्तो अब काम गर्ने भन्दै गर्दामा हामीले अलिकति यो कति पाउने के पाउने भन्ने पनि चासो हुन्छ। काम त सबै क्षेत्रमा पाइन्छ, तर अब यो सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा स्टार्टिङ फेजमा कतिदेखि लिएर कतिसम्मको कमाइ गर्न सकिने भन्ने छ नेपालमाको यसो सिनारियो हेर्दाखेरि?
0: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमता भर पर्छ, मैले अलिकति म्याक्सिमम र मिनिमम दुइटै भनिदिन्छु। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनु भयो, अब त्यहाँबाट सुरु गर्छु ल, बाहिरिनु भयो र त्यो चाहिँ त्यो 4 वर्ष लिँदाखेरि तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो, तपाईँको त्यो अहिलेको 20% भित्रको हो तपाईँ भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40,000-50,000 प्रति महिनाको हारी बस्छ। कुनै पनि जस्तै इभन मेडिकल फिल्डले पनि त्यति चाहिँ अब 48,000 कतिको अस्ति कुरा भएको थियो त्यो पनि दिइरहेका छैनन्, त्यो अवस्था तपाईँको हुनुहुन्छ। र तपाईँ 1.5-2 वर्षभित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको 1.5-2 वर्ष एक्सपिरियन्स भएको उत्कृष्ट खालको चाहिँ प्रोफेसनलको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आइटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आइटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पऱ्यो। बट न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40,000-50,000 कम चाहिँ खासै बजारमा देखिँदैन, न्यूनतम पनि सामान्य खालको पनि त्यति चाहिँ देखिन्छ।
1: हस्, समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ, तपाईँले मलाई बोलाउनु भयो तपाईँको यो स्टुडियो मार्फत, तपाईँको यो नेटवर्क मार्फत मेरा केही कुराहरू राख्ने मौका पनि दिनुभयो, धन्यवाद छ यहाँलाई।
1: उहाँ बदलिदो नेपालको समय सकिएको छ, अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु, नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,

0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि।
3: थप जानकारी तथा बुकिङका लागि
4: 01-42-3888 98-12-35-888
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990
7: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: के तपाईँ चलचित्र मिज्यो रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्योका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: चर्चित
3: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
3: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
4: टिकट शुल्क ₹200 मात्र।
3: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
4: टिकट आजै रोक्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
4: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर

0: हावा पनि अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
2: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
3: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
4: चर्चित
2: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
3: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
2: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
3: टिकट शुल्क रु 200 मात्र।
2: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
3: टिकट आजै रोक्नुहोस्।
2: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
3: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 5।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: प्रोप्राइटर
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल

0: नम्बर 97618 36758।
1: ओली नास्ता पसल रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
3: कस्तो
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भइ कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: स्त्री छटपटाइरहनु भएको छ तपाई।
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजी पनि, यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पर्छ र बाजे, तपाईँ त्यति चाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब
1: डेन्टल। के सेवा, मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093 98409।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराई बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नु पर्ने भइरहेको हुनाले आर्थिक भारिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएको

0: का चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
3: के तपाईँ चलचित्र मिज्यु रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्युका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
4: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
5: हामी पो मिचमिच भयौँ, अलिअलि थाकथुक पर्नु भनेको सामान्य कुरा लिनु पर्यो त्यसरी। अब मिचिनीज्यूलाई बिचमा ल्याउने कुरा त भएन नि मिचज्यू, त अति नै भयो नि होइन र?
3: चर्चित नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगरसँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
4: चलचित्र प्रदर्शन हुने मिति 2083 4 बजेदेखि
3: साँझ 7 बजेसम्म।
4: टिकट

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी

0: भेज चाउमिन, अंडा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पीस, आलू परोठा, अंडा बर्गर, चिकन चिल्ली, ब्रेड पकौड़ा, भेज पकौड़ा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दूध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: मीन बहादुर ओली, संपर्क मोबाइल नंबर 97618 36758।
0: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पीपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
1: वाह, नास्ता होस् त यस्तो
3: कस्तो
1: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
8: हैन बाजे, के भयो र यसरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
8: ए बाजे पनि, यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
8: ए बाजे पनि, जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
8: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: कति राम्रो धौलागिरी हिमाल हृदय मन शीतल पार्ने स्वर्ग जस्तै रहेछ यो ठाउँ त खै कहाँबाट सुरु गरौँ पहिला दर्शनै गर्नु पर्ला जस्तो छ दर्शन गरे है बागलुङ कालिका माई रक्षा गर तिम्रै शिरो भर परे

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: शुरुआत हुन्छ मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
1: के तपाईँ चलचित्र मिज्यो रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्योका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
2: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
3: चर्चित
1: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
2: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
1: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
2: टिकट शुल्क ₹200 मात्र।
1: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
2: टिकट आजै रोक्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
2: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।

0: अनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिम्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
3: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
4: चर्चित
2: निर्देङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
3: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गते देखि।
2: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
3: टिकट शुल्क रु 200 मात्र।
2: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
3: टिकट आजै रोक्नुहोस्।
2: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
3: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने? अब तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।

0: यो मरुभूमिको सर्को गाउँ खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छ, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला, छिट्टै फर्कि।

0: यानी बाबा कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै चाला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पर्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093998409

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: के तपाईँ चलचित्र मिज्यू रोल्पामा हेर्न चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँ हाम्रो सुन्दर नगरी रोल्पाको लिबाङबाट प्रदर्शन मितिकै दिनदेखि अर्थात् हिजेट 8 गतेबाट सनिस्टार युवा क्लबको समन्वयमा सुरु हुँदैछ। निर्माता जनक घरतीद्वारा निर्मित कथानाक चलचित्र मिज्यूका विभिन्न सोहरू प्रोजेक्टर मार्फत हेरेर मजा लिन सक्नुहुनेछ।
1: चलचित्रका पात्रहरू चर्चित नायक दयाहाङ राई र सौगात मल्ल।
2: चर्चित
0: नृत्यङ्गना तथा नायिका तेरिया मगरको साथमा हास्य कलाकार खबबु चञ्चल मगर सँगै उत्कृष्ट कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।
1: चलचित्र प्रदर्शन हुने मिति 2083 साल जेठ 8 गतेदेखि।
0: स्थान रोल्पाको लिबाङ स्थित जिल्ला समन्वय समितिको हलमा।
1: टिकट शुल्क ₹200 मात्र।
0: टिकट सो हुने समय बिहान 8 बजेदेखि 11 बजेसम्म, दिउँसो 12 बजेदेखि 3 बजेसम्म र अपराह्न 4 बजेदेखि साँझ 7 बजेसम्म।
1: टिकट आजै रोक्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क व्यक्ति र मोबाइल नम्बर अशोक आचार्य, मोबाइल नम्बर 98 4 77 62 042
1: र टेकेन्द्र सेन, सम्पर्क नम्बर 98 66 93 95।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो। ओली नास्ता पसल।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि धुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849520664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।

0: यानी बाबा कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै चाला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पर्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093998409

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।